0: कामना छैन, कर्म गर्दछ। कर्म गर्यो भने फल पाइन्छ। तर यदि कामना लिएर मैले यो चीज प्राप्त गर्नु छ त्यसका लागि मात्रै म काम गर्छु नभए म काम गर्दैन भनेर जब काम गरिन्छ नि त्यो कर्मको बन्धन हुन्छ। मानव कुनै व्यक्ति केवल पेटका लागि काम गर्दैछ, उसलाई त्यसमा कुनै प्रकारको निष्कामता छैन, आफ्नो स्वार्थका लागि मात्रै काम गर्छ, मैले यति सम्पत्ति पाएँ भने यति पैसा पाएँ भने मात्र म यो काम गर्न सक्छु नभए म गर्दिन, किनकि उहाँ कामना छ, पैसा प्राप्त गर्नु कामनाले मात्र ऊ कार्य गर्छ, त्यसरी त्यो बन्धन हुन सक्छ। तर त्यही काम उसले पैसा पनि पाउँछ, तोकेको अथवा निर्धारण गरेको पैसा पनि उसले पाउँछ, फेरि पनि ऊ निष्काम भएर जब कर्म गर्दछ कि मेरो कर्तव्य हो कर्म गर्नु, कर्म गरिसकेपछि फल मैले प्राप्त गर्छु गर्नु स्वाभाविक हो, जब यो कामनाले यो भावनाले व्यक्ति कर्म गर्छ अनि ऊ निष्काम कर्म भइहाल्दछ। फरक यति नै हो। त त्यसैले कतिपय जस्तो नित्य कर्महरू हुन्छ, नित्य कर्म कहिल्यै पनि वञ्चित हुँदैनन्, जस्तो सुकै अवस्थामा पनि नित्य कर्महरू वञ्चित हुँदैन, तर मानिसहरूमा के हुन्छ, नित्य कर्म समेत त्यागिदिन्छ। नित्य कर्महरू जस्तो कतिपय नित्य कर्म त हरेक व्यक्तिले गरेको छ, उसका आफ्ना गर्नुपर्ने कर्महरू छन्, र त्यसका साथसाथै कतिपय यस्ता नित्य कर्महरू पनि हुन्छन् जसले अध्यात्मको संकेत गरेको छ, अध्यात्मको शिक्षा दिएको छ, एउटा समर्पण भाव पैदा गरेको छ र आत्माका लागि आत्माको कल्याणका लागि उसले केही अनुष्ठान निरन्तर गरिरहेको हुन्छ, जस्तो पञ्चमहायज्ञ गरिरहेको हुन्छ, आफूले सकेसम्म आफ्ना गर्नुपर्ने कर्तव्यहरू गरिरहेको हुन्छ, र त्यस्तो अवस्थामा समेत जस्तो ब्रह्मयज्ञ गर्न पर्यो, ब्रह्मयज्ञ नित्य कर्म हो, ब्रह्मयज्ञ कुनै पनि अवस्थामा त्याज्य हुँदैन, जहाँ जस्तो सुकै अवस्था होस् र गर्ने व्यक्तिले सक्नु पर्यो र त्यो कहिल्यै पनि त्याज्य हुँदैन। ब्रह्मयज्ञ गर्नका लागि कुनै प्रकारको कुराले पनि बाधा पुर्याउँदैन। तर समस्या के हुन्छ हाम्रो समाजमा, कसैले देह त्याग गर्यो, कसैले सन्तान जन्मायो, त्यो अवस्थामा समेत नित्य कर्म त्यागिन्छ, ब्रह्मयज्ञ त्यागिन्छ, देवयज्ञ त्यागिन्छ। र जसले ब्रह्मयज्ञ र देवयज्ञ नै गर्दैन ऊ के पितृयज्ञ गर्ला, उसले के बलि वैष्णदेव यज्ञ गर्ला, उसले के अतिथि यज्ञ गर्ला। त त्यसैले ए जो पञ्चमहायज्ञ छन्, देव ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, अतिथि यज्ञ र बलि वैष्णदेव यज्ञ जो छन्, यी मनुष्यको जीवनमा अति आवश्यक यज्ञ हुन्, उसले सकेसम्म यसले निरन्तर गर्नुपर्छ, यसलाई परित्याग गर्नु हुँदैन। जसरी हामी श्वास नलिकन यो मन्त्रमै वर्णन गरे अनुसार प्राण र अपानको जो गति छ, बाहिरको कुरालाई भित्र नलिकन अथवा शुद्ध वायुलाई भित्र नलिकन र अशुद्ध वायुलाई बाहिर नत्यागिकन हामी बस्न सक्दैनौ, रहन सक्दैनौ, शरीरको नाश गरिदिन्छ यदि त्यो गर्न सकेन भने शरीर नाश भइहाल्दछ। ठिक त्यसै गरी यी जो कर्महरू छन् यिनलाई पनि जो ब्रह्मयज्ञ छ त्यस्तै पनि गर्नुपर्छ। त्यसैले त्यसको गति पनि त्यही हो, त्यो पनि दुई पटक गरिन्छ विशेष गरेर। यद्यपि कतिपय व्यक्तिहरूले कतिपय आफ्नो मतलाई प्रसारित गरेर श्रद्धालाई तीन कालमा गर्ने चाहिँ एउटा व्यवस्था पनि गरेको छ, प्रातःकाल, सायंकाल र मध्याहकाल भनेर, त्यो दिनलाई लिएको छ, रात्रिले लिएको हुँदैन। तर वैदिक सिद्धान्त अनुसार जसलाई हामी सन्ध्या भन्छौं, ब्रह्मयज्ञ भन्छौं, रात्र दिनको सन्धि बेलामा गरिने हुनाले यसको नाम सन्ध्या राखिएको हो। त्यसैले यसलाई दिनको दुई पटक, जसरी प्राण अपान, पाप पुण्य, वाग ज्ञानेन्द्रिय र कर्मेन्द्रिय, यी जो कुराहरू छन् यसै गरी यी यज्ञहरू पनि हुन्। यसको गरिमालाई पनि सदैव अक्षुण्ण रूपमा राख्दै जस्तो सुकै परिस्थितिमा आफ्नो शरीरले भ्याएसम्म यी कर्महरू गर्नुपर्दछ, यो वेदको मन्त्रको संकेत हो। त त्यसैले यो मानव शरीरको जुन वर्णन यो वेदको मन्त्रले गरेको छ, शरीरभित्र भएका जुन कुराहरू छन् यी कुराले यो शरीरको महत्व कति छ, मानव देह कति अमूल्य छ, यसको संकेत पनि यसले गरेको छ। र मानव देहका कारणले नै यो शरीरमा रहेको जो आत्मा छ, जसका कारणले शरीर छ, जसका कारणले हामी बोल्न सक्छौ, जसका कारणले हामी हिँड्न सक्छौ, डुल्न सक्छौ, सन्तान जन्माउन सक्छौ, अथवा जति पनि कर्महरू छन् जति जे जे गर्न सक्छौ, त्यो शक्ति कसको हो? त्यो शक्ति हो आत्माको। यदि त्यो आत्मा हाम्रो शरीरमा थिएन भने शरीर रहँदैन, त्यो मुर्दा भइहाल्छ। र मुर्दालाई न भूख लाग्छ, न तीर्ख लाग्छ, न जाडो हुन्छ, न गर्मी हुन्छ, न दुःख हुन्छ, न सुख हुन्छ, न पीड़ा हुन्छ, न सुख हुन्छ, केही पनि हुँदैन, किनकि ऊ मुर्दा भइसक्यो, जड भइसकेको छ। शरीरमा जबसम्म आत्मा छ त्यहीसम्म शरीरलाई पीड़ा हुने हो। जब शरीरबाट आत्मा निस्किन्छ अनि शरीरले कुनै प्रकारको पीड़ा हुँदैन। त त्यसैले परमपिता परमात्माले जसरी वेदको यी मन्त्रहरूले उपदेश गरेको छ, कुर्वन्ने विह कर्माणि जिजीविषेत सतम समाह, कि हे जीव, हे मनुष्य, कुर्वन् एव इह कर्माणि, यी जो उत्तम कर्महरू छन्, जुन कर्महरू गरेर आत्माको कल्याण हुन्छ, यी कर्महरू गर्दै यो शरीरलाई अथवा यो मानव देहलाई 100 वर्षसम्म बचाउने प्रयास गर, बाँच्ने प्रयास गर, यी कर्महरू गर। त यसरी परमात्माले हामीलाई वेदको माध्यमले उपदेश दिनुभएको छ, र यो उपदेशलाई यदि हामीले हाम्रो जीवनमा धारण गर्न सक्यौं भने हाम्रो अवश्य पनि कल्याण हुन सक्दछ। र यही सन्देश र यही उपदेश यो मन्त्रले गरेको छ। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ, अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका हेरिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्तेका साथमा मेरो वाणीलाई यही विराम दिन्छु। ओम शम।
1: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
3: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
3: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
5: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
4: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
6: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
7: के गरौँ त म?

तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। दीपक आचार्यसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोहरूबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com, सीआईएनको फेसबुक पेज तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 19 गते मंगलबार, जुन 2 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वितीय तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा, प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधिबारे छानबिन गर्न समिति गठन।
1: 26 लाख हराएसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन संसद कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखाए चासो।
0: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, सर्लाहीका माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै, कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यय भार।
1: इरानद्वारा अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा, लेबनानमा इजरायली आक्रमणको निन्दा, 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषी।
0: र अब टी20 विश्वकपका लागि ग्लोबल छनौट हुने, बागमती कप टी20मा चितवनमाथि ललितपुरको जीत, नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारका 100 कार्यसूची मध्ये 65 दिनमा 70% काम भएको प्रसंग।
1: सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% काम सम्पन्न भएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमा भन्दा पनि अघि नै सम्पन्न भइसकेका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयनमा लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी शासकीय सुधारमा 100 कार्यसूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णु कुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा भने ढिलासुस्ती भएको, लागत वृद्धि, गुणस्तर कार्य लगायतमा केही समस्या भए पनि धेरै कामहरू सम्पन्न भएका छन्। त्यस्तै ई गवर्नमेन्ट प्रोक्योरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्ययी बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभएको छ। यसैबीच सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेका ढिलाइमा छुटकारा दिलाउन भन्दै संसद कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको संयोजकतामा संसद कानूनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत आफू चालू आर्थिक वर्षभित्रै विकास योजना सम्बन्धी संसद कानून संसदमा पेश गर्ने बताउनु भएको हो। एक साताभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। मुआवजा विवाद, समयमै रूख कटान र निर्माण सामग्री उत्खनन गर्न

0: पाउँदा विशेषतः राष्ट्रिय गौरव र राष्ट्रिय रणनीतिक महत्वका सड़क सिंचाई विद्युत आयोजनाहरू प्रभावित हुँदै आएका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानी पाँच दिने भारत भ्रमणका लागि हिजो अपराह्न दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमण नजानु भएको हो। लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाई वालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। भारतका लागि कार्यवाहक नेपाली दूत सुरेन्द्र थापा सहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने, पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य लगायत सहभागी हुनुभएको छ। रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ़ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्ग स्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपराह्नसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ। त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाइ छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनैतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को कोसँग हुनेछ भन्ने बारे केही खुलाइएको छैन। भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटघाट हुने उल्लेख भए पनि को कोसँग भेट्ने भन्ने नखुलाइएको हो। रासोपाले पनि आफ्नो विज्ञप्तिमा दिल्लीमा रहँदा सभापतिले उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ। रासोपा सभापति लामिछाने को भारत भ्रमण शुरू हुनुभन्दा अघिल्लो दिन नेपालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण अहिले नेपालभित्र र बाहिर पनि चर्चा परिचर्चा भइरहेको छ। यसले भारतमा भइरहेको पार्टी सभापति लामिछानेको भ्रमणलाई कसरी प्रभाव पार्न सक्छ? सीआईएनसँग कुराकानी गर्दै संविधानविद तथा पूर्व राजदूत निलाम्बर आचार्यले भन्नुभयो,
2: प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राक्षोप गर्न खोजेबाट नै देखियो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अग्नुहुन्न भन्ने त यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि,
3: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
2: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ बचाउ गर्न, ढाकचोप गर्न, अलिकति सुधार्न खोजेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
2: रवि लामिछानेजीको चाहिँ भारत भ्रमण चाहिँ हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो, दुई देशका बीचमा सम्बन्ध सुधार्न, भएका सम्बन्धहरूलाई अरू विकसित गर्न, केही चाहिने थाँकिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
0: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको छ। त्यस्तै बागमती प्रदेश सभा बैठक पनि प्रभावित बनेको छ। प्रधानमन्त्री शाहले अस्तिको संसद बैठकमा नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँले सोही अभिव्यक्तिको विषयमा लिएर सड़कमा पनि प्रदर्शन भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस एमाले नेकपा लगायतका दल र तिनका भातृ संगठन पनि सड़कमा उत्रिएका छन्। एमाले हिजो माइतीघर मण्डलामा प्रदर्शन गर्यो। कांग्रेस नेकपा लगायतका दलका युवा संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला समेत दहन गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकतामा तीन सदस्यीय अध्ययन समिति समेत गठन भएको छ। केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत गरेको ब्यौरा प्रतिनिधि सभा नियमावली 2033 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखको विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा मुचुल्का समेत तयार गरी सो विषयमा आवश्यक थप जाँच अगाडि बढ़ाउने पनि निर्णय भएको छ।
4: मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको ब्यौरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने ब्यौरा जानकारी गराउँछु।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसुल नघटेपछि माछा पालक किसान मर्कामा
5: 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
1: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक शीर्षकमा खबर लेखिएको छ। सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौं, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणको विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ। गोर्खापत्र दैनिकमै कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। तराईका फाँडदेखि पहाड़ी बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ। दिउँसोको चर्को घाम र तातो हावा र बढ़दो तापक्रमले मानिस मात्र होइन किसान का सारथी गाई वस्तु पनि प्रभावित हुन थालेका छन्। खेतबारी जोत्नेदेखि दूध मासु र आमदानीको आधार बनेका पशु चौपाया गर्मीका कारण प्रत्यक्ष प्रभावित हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा लू र तातो हावाले गाई वस्तुमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। अत्यधिक गर्मीका कारण पशुहरूमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने भएकाले धेरैभन्दा धेरै पानी खुवाउन पनि सुझाव दिइएको छ।
1: नागरिक दैनिकमा स्कूल तहका 18% विद्यार्थी सुर्तीजन्य लतमा शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छापिएको छ। हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान चलाइए पनि नेपालमा विद्यालय तहका विद्यार्थी मध्ये 18% सुर्तीजन्य पदार्थको लतमा परेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टोबाको सर्वेक्षण 2025 यस्तो तथ्य सार्वजनिक गरेको हो। परिषदले यसअघि यस्तो सर्वेक्षण सन् 2011 गरेको थियो। परिषदले 14 वर्षपछि स्कूलले विद्यार्थीमा सुर्तीजन्य पदार्थको लतबारे थाहा पाउने उद्देश्यले फेरि सर्वेक्षण गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टोबाको सर्वेक्षण 2025 यस्तो तथ्य दियो। परिषदले यसअघि यस्तो सर्वेक्षण पनि गरेको थियो। कांग्रेसमा आङदेम्बेको नेतृत्वमा छाया सरकार शीर्षकमा सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट सहित सरकारको नेतृत्व गरेको छ। राष्ट्रपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्नको लागि कांग्रेसले छाया सरकार कार्य विभाजन गरेको हो। छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरूङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी गच्छदारले कृषि वन तथा पर्यावरण, खम्ब बहादुर खातीले कानून न्याय तथा संसदीय, खड्ग शाहीले रक्षा, मनमाया विश्वकर्माले सूचना तथा संचार, गीता गुरूङले युवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै सन्दीप राणा विज्ञान प्रविधि तथा नवप्रवर्धन, सन्तोष सुब्बा ऊर्जा, जलस्रोत तथा सिंचाई गंगालक्ष्मी, अवाल महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, जनकराज गिरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। कांग्रेसले छाया सरकार गठन गरेको घोषणा गरेको छ। जनसत्ताको पूर्जाले उठीवास शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2059 छिमेकीसँग घरवासका लागि 150 वर्गमिटर जग्गा किन्ने योजना बनाउनु भयो। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजीतको यो योजनाबारे थाहा पाए पनि उहाँलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। जग्गा खरिदकर्ताका तर्फबाट पैरवी गरेका अधिवक्ता एक्का बहादुर पाण्डेका अनुसार विवाद झण्डै 90% टुंगिएको छ। कसैले पुनः जग्गा खरिद गर्नु परेको छ भने कैयौंले खरिद जग्गा छोड्नु परेको अवस्था छ। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी छ। भ्याट तिर्नु परेका कारण र महसूल नघटेका कारण किसानहरू माछा पालनबाट कसरी पलायन हुँदैछन् यस सम्बन्धी विशेष रिपोर्ट केही बेरमा सुन्न सक्नुहुनेछ। संसदमा प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा परेको बारेमा जयसिंह महरा र गंगा विसीले लेख्नु भएको छ भने नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि चासो देखाएको बारेमा सजना बरालले लेख्नु भएको छ। स्टार लिंकका संस्थापक इलन मस्कले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो कन्फरेन्समा सगरमाथामा स्टार लिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ, लगामविहीन खर्चले बढ़ायो महानगरको बेरुजु शीर्षकमा विमल खतिवडाले लेख्नु भएको हो। 6 महानगरको बेरुजुमा सबैभन्दा बढ़ी काठमाण्डुको, सबैभन्दा कम ललितपुरको, नियम अनुसार खर्च नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्चिने प्रवृत्तिले बेरुजुबाट आक्रान्त छन् महानगरहरू। त्यसै गरी 50 लाख मुनिका विद्युतीय सवारीको मूल्य घट्छ शीर्षकमा अर्थमन्त्रीको भनाई सम्बन्धीको खबर छापिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 1 करोड़ रूपियाँका विद्युतीय सवारी इभीलाई विलासी मानेर त्यसमा सब्सिडाइज गर्न नसकिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले हिजो आयोजना गरेको कार्यक्रममा वाग्लेले मध्यमवर्गलाई इभीमा प्रोत्साहन गर्ने नीति लिए पनि विलासीलाई विलासीकै रूपमा राखिएको प्रश्न पार्नुभयो। भित्रीपन्नामा अर्को खबर पनि छापिएको छ, त्यसै गरी नयाँ पत्रिका दैनिकमा भने कर्मचारीको तलब बढ़दा ढुकुटीमा थप 60 अर्ब व्यवहार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। मन्त्रालय सहित विभाग, कार्यालय खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना तथा दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने सरकारको नीति छ। कुन कुन निकाय हुँदैछन् खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना बारेको विस्तृत विवरण पनि दिइएको छ। विद्यालय छात्र वृत्तिमा राजधानीका 2 महानगर काठमाण्डुमा मापदण्डबाट छानिन्छन्, गरिन्छ अनुगमन, ललितपुरमा ओडाको सिफारिश र विद्यालयको निर्णयबाट छनौट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर छापिएको छ, आर्थिक कारोबार दैनिकमा 2.5% बिन्दुले लाभकर बढ़दा शेयर लगानीकर्ता सशंकित शीर्षकमा परिवर्तन देवकोटाले यो खबर लेख्नु भएको छ। सूचना प्रविधिमा नयाँ नारा थपिँदा पुराना लक्ष्य अलपत्र परेको बारेमा पनि खबर छापिएको छ।
0: यसै गरी गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट चेती 4 र केवी प्रसारण लाइनमा अगाडि बढ़ाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट चेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कर नीतिले शेयर बजार प्रभावित शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा पूँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पूँजीगत लाभकर वृद्धिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।
1: साझा खबरमा अब विदेशको खबर। फिजीमा बन्दरगाह निर्माण गर्ने क्वाडको घोषणाले अमेरिका चीन विवाद बढ़न सक्ने चासो व्यक्त गरिएको छ। भारत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानका विदेश मन्त्रीहरूले हालै नयाँ दिल्लीमा भएको बैठकमा प्रशान्त महासागरीय टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जानकारी दिएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्स आईआरजीसीले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको पनि बताइएको छ। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको हो। र पश्चिम बंगाल सरकारमा चार दशकपछि नेपाली भाषी गोर्खा समुदायको प्रतिनिधित्व भएको छ। डुवर्स क्षेत्रको कालचिनी निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक विशाल लामा चार दशकपछि राज्य सरकारको राज्य मन्त्री बन्नु भएको छ।
0: अब खेल खबर। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेले श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने भएका छन्। तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनुपर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमान किङ्स दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्सनले कुशललाई लिएको हो। आईपीएल खेल बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरूष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने जनाएको छ। भारतको अहमदाबादमा भएको आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटको माध्यमबाट टी20 विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो। यसैबीच बागमती कप टी20 प्रतियोगिता हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा 2 रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाखा लगायो। चितवनसँग उद्घाटन खेलमा 54 रनले पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गरेको हो। ललितपुरले पहिलो ब्याटिङ गरी 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो।
1: माछामा आत्मनिर्भर हुन किसानको संघर्ष र बिजुलीको महसुल नघट्दा बढ़न थाल्यो पलायन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
14: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
13: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-36-77।
14: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
15: अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
16: केही वर्ष अघि भक्तिपुरमा 1 घर 1 पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
15: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर। त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको 1 युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
16: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर झैं महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
15: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ। हामीलाई बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भनेको ऋण कर्जा होइन, कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो। त्यही त नि हामीलाई किसानलाई के चाहिने।
16: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
17: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं। महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा किसान सँगसँगै यिनीहरूले गहुँ, मकै, धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
16: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण प्रभावित, प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधिबारेमा छलफल गर्न समिति गठन।
1: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो।
0: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, सर्लाहीमा माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै, कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार।
1: इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा। 4 दशक पछि पश्चिम बंगाल सरकारमा नेपाली भाषीको प्रतिनिधित्व।
0: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने, बागमती कप T20मा चितवनमाथि ललितपुरको जीत, नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह पछिल्लो पटकको संसदको अभिव्यक्ति विवादमा परेपछि तनावमा हुनुहुन्छ भने अरू विभिन्न क्षेत्रमा पनि सरकारलाई प्रहार गर्न खोजिएको भनेर सरकारमै रहेका दलका नेताहरूले सांसदहरूले बताउन थालेका छन्। यहाँ लेखिएको छ भित्तामा प्रमभित्र लेखिएको छ भने ढोका खुल्दैछ, त्यो ढोकाबाट दुईजना कर्मचारी जस्ता देखिने व्यक्ति भित्र प्रवेश गर्न खोज्दैछन्। एकजनाको हातमा ठूलो फाइल पनि देखिन्छ। अघिल्तिर हिँड्दै गरेका व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, यता टाल्यो उता भुवाङ, उता टाल्यो यता भुवाङ।
0: हवस्त, प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई हिल प्रकाश चन्द्र, दीपक आचार्य विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
18: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक टीकापुर सहित सुदूरपश्चिमका 3 प्रादेशिक अस्पताललाई 100 शय्यामा स्तर उन्नति गरिने। कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खान योग्य, 600 बढ़ी किसान प्राकृतिक खेती गर्दै। जानकी गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। यस वर्षको बजेटमा सुदूरपश्चिम ठगिएको प्राध्यापक डाक्टर कुँवरको भनाई। र बलिराम चौधरीद्वारा टीकापुर नगरपालिकामा कार्यवाहक नगर प्रमुखको पदभार ग्रहण। अब खोज खबर विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले हिजोको प्रदेश सभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा रू 25 लाख भन्दा कम लागतका योजना बजेट विनियोजन नगर्ने नीति लिएको उल्लेख छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको र यसै गरी सुशासन प्रवर्धनमा पनि जोड़ दिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, द्वारिका देवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रम, दशरथ चन्द्र सिप मूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, समृद्धिका लागि स्वास्थ्य नागरिक, स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति, वादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति, जलवायु मैत्री नमूना गाउँ कार्यक्रम, सचेत युवा, सुरक्षित भविष्य, सुशासन र समृद्धिका लागि डिजिटल प्रदेश लगायतका योजना नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका 3 प्रादेशिक अस्पताललाई 100 शय्यामा स्तर उन्नति गरिनेछ। प्रदेश सरकार मातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई 100 शय्यामा स्तर उन्नति गरिने भएको हो। यस्तै छ पहाड़ी जिल्लामा रहेका जिल्ला अस्पताललाई 25 देखि 50 शय्यासम्म स्तर उन्नति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। टीकापुर नगरपालिकामा बलिराम चौधरीले कार्यवाहक नगर प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। वडा नम्बर 6 का वडाध्यक्ष रहनुभएका चौधरीले पदभार ग्रहण गरेसँगै नगरपालिकाको दैनिक प्रशासनिक कार्य तथा विकास निर्माण सम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। केही दिन अघि बसेको बैठकले उहाँलाई कार्यवाहकको जिम्मेवारी दिएको थियो। सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक डाक्टर केशर बहादुर कुँवरले संघीय सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 को बजेटले सुदूरपश्चिमलाई ठगेको बताउनु भएको छ। उहाँले कैलालीको पूर्वी क्षेत्र झनै ठगिएको बताउनुभयो।
1: सुदूरपश्चिमको आँखाबाट हेर्ने हो भने धेरै मका परेको छ। अहिले पनि 3% भन्दा बढ़ी बजेट हामी कहाँ छैन, पुँजीगत कुरा गरिरहेको छु मैले। त्यसमा पनि तपाईँको कैलालीको पूर्वी भेग टीकापुरवासीहरूलाई धेरै ठूलो मर्का छ यसमा।
0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम आजको चर्चामा बोल्दै डाक्टर कुँवरले स्वास्थ्य, शिक्षा, विद्युत जस्ता अत्यावश्यक क्षेत्रमा कर लगाउँदा निम्न वर्ग झनै प्रभावित हुने, तर बजेटको बढ़ेको आकार अनुसार कार्यान्वयन भएमा मात्रै निम्न वर्गको आर्थिक स्थिति केही माथि उठ्न सक्ने बताउनुभयो।
1: मध्यम वर्गको विस्तार त हुन्छ, निम्न वर्गको पनि विस्तार हुने भयो। निम्न वर्गको न्यूनीकरण हुनु पर्थ्यो, त्यो नहुने देखियो। सामाजिक न्यायलाई यो बजेटले समेट्न सकेको छैन।
0: कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खान योग्य पाइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तेरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका 14 किसानको बारीको तरकारीको नमूना संकलन गरी कार्बामेट र अर्गानोफरेस्ट समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खान योग्य पाइएको हो। थप खबर सहकर्मी रत्न पुनमगरबाट।
2: प्रयोगशालाले प्राकृतिक खेती गरिरहेका र आफ्नै तरिकाले खेती गर्ने किसान हाट बजारमा बिक्रीमा राखिएको तरकारीको नमूना संकलन गरेको थियो। प्रयोगशालाले काँक्रो, हरियो फर्सी, भिण्डी, तिते करेला, लौका, खुर्सानी, गोलभेडा, तरबुजा, बोडी, घिरौला, बन्दागोभी लगायतका तरकारीको परीक्षण गरेको थियो। तरकारीमा कार्बामेट र अर्ग्यानोफस्फेटको मात्रा हेरिएको थियो। तरकारीमा कार्बामेटको रोकआउट प्रतिशत 4.67% र अर्ग्यानोफस्फेट अन्य तरकारीमा रोकआउट प्रतिशत 9.8% भेटिएको थियो भने बोडीमा 33.37% रोकआउट प्रतिशत भेटिएको छ। अर्ग्यानोफस्फेटको प्रयोग 35 भन्दा कम रोकआउट प्रतिशत भए खान योग्य मानिएको छ भने त्यसमाथि भए स्वास्थ्यका लागि खान अयोग्य हुने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ अत्तेरियाका नायक प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्ट बताउनुहुन्छ।
3: 35% भन्दा तल छ भने हामीले गर्न पाइन्छ। यदि 35-45 बीचमा आयो भने त्यो रोकआउट प्रतिशत भन्छ त्यसलाई, त्यो चाहिँ आयो भने हामीले होल्ड गर्नुपर्ने हुन्छ, क्वारेन्टाइन राख्ने भन्छ, 3-4 दिन राखेर पुनः परीक्षण गरेर अनि घटेपछि खाने घटेन भने फेरि क्वारेन्टाइन राख्नुपर्ने हुन्छ। र तपाईँको रोकआउट प्रतिशत 45% भन्दा माथि आयो भने त्यसलाई डिस्पोज गर्ने हुन्छ। अरूको तुलनामा त्यसमा अलि बढी छ त्यो स्याम्पलमा, तर त्यो उपभोगी हुन्छ त्यो मिल्सको गर्न पछि चाहिँ हामीले स्याम्पलिङ गरेपछि विषादी युज गर्नुभयो भने त्यसको वेटिङ पिरियड हुन्छ क्या। कुनै पनि विषादीको वेटिङ पिरियड भनेको पर्खनुपर्ने अवधि हुन्छ, विषादीका प्रकारहरू हेरेर फरक फरक हुन्छ। त्यो वेटिङ पिरियड विषादीहरू हालिसकेपछि पनि उहाँहरूले पर्खिनु भयो भने हाम्रो स्वास्थ्यको लागि त्यति चाहिँ हानिकारक चाहिँ हुँदैन।
2: भट्टका अनुसार रोकआउट प्रतिशत 35 भन्दा कम भए उपभोग गर्न योग्य, 35-45% भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने र 45% माथि देखिएमा सोही ठाउँमा विसर्जन गर्नुपर्ने हुन्छ। मानव स्वास्थ्य र माटो संरक्षणका लागि किसानले विषादी रहित तरकारी खेती गरिरहेका छन्। गुड नेबर्स इन्टरनेशनल नेपालले सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत प्राकृतिक खेतीका लागि टीकापुर, जानकी र लम्की चुहामा किसानलाई सघाइरहेको छ। परियोजनाले स्वच्छ माटो, सुरक्षित बाली र स्वास्थ्य जीवनका लागि परियोजनाले प्राकृतिक खेतीलाई अभियानका रूपमा लिएको छ। 3 वर्षदेखि संचालित परियोजनामा यसअघि 300 किसान आबद्ध रहेकोमा यस वर्ष थप 300 गरी 600 किसानले 50 बिघा जमीनमा प्राकृतिक खेती गरिरहेका छन्। किसानलाई आवश्यक बिउबीजन, कृषि सामग्री र तालिम दिने गरिएको छ। किसानले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर विषादी रहित तरकारी बजारमा पठाइरहेका छन् भने किसानको आय आर्जनमा समेत सहयोग भएको परियोजनाका क्लस्टर कोअर्डिनेटर अरूण चौधरी बताउनुहुन्छ।
4: गुड नेबर्स इन्टरनेशनल नेपालले सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत प्राकृतिक खेती हामीले कैलाली जिल्लाको 3 पालिकामा टीकापुर, जानकी र लम्की चुहामा सञ्चालन गरिरहेका छौँ। र विशेष गरेर यो प्राकृतिक खेतीको मूल उद्देश्य, मूल मन्त्र भनेको स्वच्छ माटो, सुरक्षित बाली र स्वस्थ जीवनलाई हामी मूल मन्त्र मान्दै प्राकृतिक खेती एउटा अभियानको रूपमा हामी सञ्चालन गरेका छौँ। खेतीमा लगभग 600 हाराहारीमा 3 पालिका किसानहरू आबद्ध हुनुहुन्छ र लगभग 50 बिघा जति एरियामा खेतीपाती गरिराख्नु भएको छ, जसले गर्दाखेरि किसानहरूले उत्पादन गरेका हाम्रा उपभोक्ताहरूलाई स्वस्थ बनाउनको लागि मार्केटमा, बजारमा आपूर्ति गरिराख्नु भएको छ, जसले गर्दाखेरि हाम्रा उपभोक्ताहरूले एकदमै स्वस्थ तरकारीहरू खान पाउँदाखेरि एकदमै राम्रो, आफूलाई चाहिँ स्वस्थ भएको अनुभूति पनि गर्नुभएको छ।
2: यसरी खेती गरिरहेका किसानले एउटै सिजनमा लाखौं आमदानी गरिरहेका छन्। परियोजनाले खेती गर्दा 4 सिद्धान्त, छाप्रो राख्ने, बिना खनजोत वा न्यूनतम खनजोत, कम्पोस्ट मल प्रयोग गर्ने र सूक्ष्म जीवको वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिने गरेको छ। परियोजनाले किसानलाई जिम्मेवार बनाउन समय समयमा खेती गरेका किसानको तरकारीमा विषादीको मात्रा समेत परीक्षण गर्ने गरेको छ। जानकी गाउँपालिकाकी किसान पशुपति चौधरी विगतमा तरकारीमा अन्धाधुन्ध विषादी छर्कनुहुन्थ्यो। आजभोलि 2 कट्ठामा तरकारी रोप्नुभएकी पशुपतिले आजभोलि पिना, गोबर, मल छर्ने र जैविक मल बनाउनुहुन्छ। परियोजनाले तालिम दिएपछि सचेत हुनु भएको छ। बारीमा फलेको तरकारी केही खाने र बचेको बिक्री गर्नुहुन्छ र घर खर्च चलेको छ।
5: हाम्रो पहिले त लगाइन त लगाएन, कम लगाए तरकारी खेती, तालिम अलिम करली र 2 कट्ठामा पुरै मै लगाई छु। पहिले रोखा डारी बिसादी फे हप्तामा छिटी, तो अब नै छिटी। अब खरी ओरी डार के लगाई थी ना, गोबर माल डरथी छिटना, फे अब कीड़ा दवाई पहले छिटी, अब नै छिटी। बरवार भी तब से नै लगते कीड़ा, बढ़िया बा उत्पादन तो 15,000 सम हुई टीना बेचल के खा के। फिर और उस सीजन में आलू फिर पूरे लगे रहू हमने, तो आलु फे गसौ बेच लेनु और आलु फेना बेचु मई अपन खाइक भरी के लगाऊ घर खर मजे से चलत हाट बाजार के दिन यहाँ दुर्गौली और नई हाट बाजार तो वही लमकी ले जी थी हमारे सबको तरकारी।
2: जानकी गांव पालिका का कृषि प्राविधिक चक्र प्रसाद भाट उपभोक्ता आकर्षक तरकारी मन पराउने विषादी परेको तरकारीमा दाग किरा लागेको हुने भएकाले उपभोक्ता सचेत हुनुपर्ने बताउनुहुन्छ।
6: धेरै जसो अहिले उपभोक्ताहरूले बुझिराख्नु भएको छ विषादी प्रयोग गरेको वस्तु एकदम राम्रो आकर्षक देखिने चिल्लो देखिने हेर्दै चाहिँ अब खाउँ खाउँ जस्तो लाग्ने हुन्छ भने यदि यो प्राङ्गारिक खेती हो यसलाई विषादी अलिक कम प्रयोग भएको छ भने त्यहाँ कहीँ न कहीँ दाग हुन्छ कहीँ न कहीँ किराले खाएको देखिन्छ कहीँ न कहीँ रोगी देखिन्छ त्यस्तोमा हामीले किरा भेटायो भने पनि सकेन त्यस्तो खाने हो। उपभोक्ताहरूले त्यस्तो बुझ्दैन अहिलेको उपभोक्ताहरूले चिल्लो राम्रो भए मात्र किन्छन् तर त्यसले स्वास्थ्यमा कति हानि गर्छ भन्ने कुरा थाहा पाएको छैनन्। अब बिस्तारै बुझ्दैछन् कि अब हामीले रासायनिक मल र रासायनिक विषादी प्रयोग गरेका वस्तु खाएर हाम्रो स्वास्थ्यमा असर परिराखेको छ भन्ने कुरा उपभोक्ताले बुझिराखेका छन्। प्राकृतिक खानेकुरामा बढी जोड दिइराखेका छन् लोकल खानेकुराहरूमा हामीले बिस्तारै पुरानो खेती प्रविधिमा जानुपर्छ।
2: विषादी न्यूनीकरण र सुरक्षित खाद्य तथा संरक्षणका लागि किसान सचेत हुनुपर्ने आवश्यकता छ। माटोको उर्वरा शक्ति बढाउने बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वास्थ्य तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लाग्न आवश्यक रहेको विज्ञहरूको सुझाव छ।
0: सहकर्मी रत्नापुर मगर खोज खबरमा प्रदेश निर्वाचन कार्यालय कैलालीद्वारा कर्णालीमा टीकाप्रमा विद्यालय मतदाता शिक्षा कार्यक्रम सञ्चालन लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
8: होइन चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
7: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
8: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन् सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
10: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
9: सानो कुरामा तनाव हुने
10: बारम्बार मनमा एउटै कुरा खेलिरहने
9: कुलटमा लाग्ने
10: छटपटी हुने
9: मुटु धेरै ढुकढुक हुने
10: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
9: टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर जानकी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। आर्थिक वर्ष 2082-83 चैत मसान्तसम्म पालिकाभित्रका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। प्राप्त विवरण अनुसार जन्मेदेखि 15 महिनासम्मका 718 जना 16-23 महिनासम्मका 531 तथा 24-59 महिनासम्मका 1739 जना बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। साथै बाल बालिकामा शून्य डोज पनि खोप नलगाएका बाल बालिका नभएको र खोप छुटेका 6 जना बाल बालिकालाई समेत पूर्ण खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो। पालिका खोप समन्वय समितिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरिया वडा अध्यक्षहरू कार्यपालिकाका सदस्यहरू स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि जनस्वास्थ्य निरीक्षक उलट नारायण चापागाई खोप सुपरभाइजर अधिकृत प्रदीप जोशी लगायत सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले बाल बालिकाले स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि पनि नियमित खोप सेवा अभिभावक सचेतना तथा अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। कर्णालीमावि टीकापुरमा हिजो विद्यालय मतदाता शिक्षा कार्यक्रम गरिएको छ। कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिन कार्यक्रम गरिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताउनु भएको छ। उहाँले आजका बालबालिका भोलिका मतदाता उम्मेद्वार र निर्वाचनका लागि प्रचार प्रसारको माध्यम भएकाले विद्यालय स्तरमा कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो। यसै विषयमा सहकर्मी पूर्ण विकाले उहाँसँग कुराकानी गर्नुभएको छ।
11: विशेष गरी हामीले यो विद्यालय मतदाता शिक्षा कार्यक्रम अन्तर्गत यो कर्णाली माइमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हौं। यसको मुख्य उद्देश्य भनेको लोकतन्त्र निर्वाचनका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनु रहेको छ र यसका साथसाथै विद्यार्थीहरूलाई विशेष गरी मतदान प्रक्रियाका बारेमा, मतदानमा कसरी सहभागी हुने त्यो विषयमा र निर्वाचन प्रक्रियाका बारेमा हामीले उहाँहरूलाई जानकारी दिने उद्देश्य हो। यसका साथसाथै मतदाता नावलीमा नाम दर्ता कसरी गर्ने, मतदाता नावलीमा नाम दर्ताको प्रक्रियाहरूको बारेमा जानकारी पनि गराएका छौँ भने यसका साथसाथै उहाँहरूलाई नमुना मतदानमा सहभागी भएर सदर मत बदर मतको विषयमा पनि जानकारी हामीले दिएका छौँ। यसको मुख्य उद्देश्य भनेको हाम्रो बदर मतलाई कम गर्नु हो र विद्यालय मतदाता शिक्षा मार्फत विद्यार्थीहरूले आफ्ना अभिभावकहरूसित पनि यो मतदाता नावली दर्ता लगायतका विषयमा पनि उहाँहरूले जानकारी गराउनुहुन्छ। विशेष गरी निर्वाचन प्रक्रिया, लोकतन्त्र र निर्वाचनका विषयवस्तुहरूलाई आम नागरिकसम्म पुर्याउने र यो युथहरूलाई पनि विशेष गरी यो निर्वाचनको प्रक्रियामा जोड्नका लागि यो कार्यक्रमको आयोजना गरेका हुन्।
12: कार्यक्रमको सिलसिलामा धेरै ठाउँमा चाहिँ गर्नुभएको छ होला होइन, विद्यार्थीको उत्साह र त्यसको चाहिँ नतिजा अथवा सदर मत बदर मतको अवस्था कस्तो पाउनु भएको छ?
11: विद्यार्थीहरू निकै उत्साहित छन्, भाइ बहिनीहरू एकदम निर्वाचनमा भाग लिन, मतदानमा भाग लिन यो सिक्न उहाँहरू एकदम उत्साहित देखिनु भएको छ। यो उत्साहितले गर्दा हामीले पनि निकै धेरै ठाउँमा चुरे गाउँपालिकादेखि लिएर यहाँ कर्णालीमा आइपुगेका छौँ। अझै हामीले धेरै थुप्रै विद्यालयहरूमा कार्यक्रम गरिरहेका छौँ, विगतका वर्षहरूमा पनि गरेका छौँ, तर यसपालि झनै अझ हामीले घनीभूत रूपमा यो मतदाता शिक्षा कार्यक्रमलाई चाहिँ व्यापक रूपमा सञ्चालन गरेका छौँ। अवश्य पनि उहाँहरू विशेष गरी युथ हाम्रा भाइ बहिनीहरू निकै उत्साहित देखिनुहुन्छ र उहाँले निर्वाचनका अनेक विषयवस्तुहरूको बारेमा जानकारी लिन खोज्न चाहनुहुन्छ, इच्छा जाहेर गर्नुहुन्छ, नमुना मतदानमा सहभागी बन्नुहुन्छ उहाँहरू र एकदम जिज्ञासु तरिकाले निर्वाचनका विषयवस्तुहरूबारे जानकारी लिइराख्नु भएको छ। यसले अवश्य पनि लोकतन्त्रलाई संस्थागत गर्न, निर्वाचन प्रक्रियामा अधिकाधिक मतदाताहरूको सहभागिता हुन निकै नै प्रभावकारी रूपमा चाहिँ यसले भूमिका निर्वाह गर्छ जस्तो मलाई लाग्छ।
13: लोकतन्त्रको महत्वपूर्ण पक्ष भनेको आवधिक निर्वाचन हो। निर्वाचनमा सहभागी भएर आफ्नो मतदानको प्रयोग गर्न पाउनु नागरिकको महत्वपूर्ण अधिकार भएको कारणले गर्दा हामीले अहिलेको विद्यालय मतदाता शिक्षा कार्यक्रमलाई व्यापकता दिनुको पछाडिको कारण के हो भने अहिलेको विद्यार्थी भोलिको मतदाता पनि हो, उम्मेद्वार पनि हो र उसले निर्वाचनका विषयमा अन्य नागरिकहरूमा जनचेतना फैलाउने एउटा बौद्धिक युथ पनि भएको कारणले गर्दाखेरि पनि यो विद्यालय मतदाता शिक्षा कार्यक्रमलाई व्यापकता दिएको र यो मार्फत हामीले विशेष गरी निर्वाचनमा सहभागिता बढाउनेदेखि लिएर सदर मतको प्रतिशतलाई पनि बढाउने चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ। त्यही अनुभव हामीले कार्यक्रम सञ्चालन गरेका हौँ।
0: अब बाँकी खबर। सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न संकायका लागि नयाँ डीन नियुक्त गरिएको छ। सोमबार विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डाक्टर एगराज पाठकले चारजना प्राध्यापकलाई डीन पदमा नियुक्त गर्नुभएको हो। नियुक्त हुने मध्ये प्राध्यापक डाक्टर भवानी चन्द्र ठकुरीलाई विज्ञान तथा प्रविधि संकायको डीनको जिम्मेवारी दिएको छ। त्यसै गरी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक केशवराज भट्टलाई व्यवस्थापन संकायको डीनमा नियुक्त गरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा प्राध्यापक सुरेश सिंह भण्डारीलाई नियुक्त गरिएको छ भने शिक्षा शास्त्र संकायको डीनमा टीकापुर बहुमुखी क्याम्पसका सह प्राध्यापक लालसिंह कार्कीलाई जिम्मेवारी दिएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
14: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
15: महिनाको महिनावारी गडबडीको समस्या,
14: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
15: पेट सम्बन्धी सम्पूर्ण समस्या,
14: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
15: ईसीजी सेवा,
14: डिजिटल एक्सरे सेवा
15: र प्रयोगशाला ल्याब सेवा।
14: फोन नम्बर 9844273359 र 9848423059। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था, कहा हो बाबा फिर वस्त बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं सीख ठो।
1: अरे कहाँ से नाम था,
0: कहाँ से लंग वो तो कहा टीकापुर में रलक रख गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला जस का टस बाटिन ये बुढ़ ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी नहीं जाबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
0: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
7: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
6: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
9: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी निम्नचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ कोशी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ मध्य प्रदेश लगायत कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना पनि देखिएको छ आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ खोज खबरमा अब पालो जनआवाजको टीकापुर नगरपालिका बजार तथा विभिन्न क्षेत्रको अनुगमन कार्य गरिरहेको छ आजको जनाजमा हामीले केही उपभोक्तालाई अनुगमन कार्य कस्तो लाग्छ भनी सोधेका छौं
10: म मेयर श्री विश्वकर्मा हजुर टिकापुर नगरपालिका एक बी ब्लक उपभोक्ता हजुर राम्रो लाग्यो अनुगमन गर्दाखेरि धेरै राम्रो खुसीको कुरा हो टिकापुर नगरपालिकाले हप्ता हप्तामा यो अनुगमन गर्यो भने सायद व्यापारी व्यवसायहरू पनि अलिक सन्यास हुन्छन् सचेत हुन्छन् उनीहरू आफ्नो आफ्नो रेटमा अलग अलग भाव गर्छन् त्यो हिसाबले अलिकति उहाँले अनुगमन गरिदियो भने राम्रो होला
11: दुर्गा चौथ पालिकाहरूले बजार नियमित अनुगमन गर्नुपर्छ जस्तै विद्यालय वरपर धेरै अनुगमन गर्नुपर्छ विद्यालय नजिकै रहेका पसलहरूमा सुर्ती सुटिजन्य पदार्थ बिक्री वितरण हुन्छ बच्चाहरू किनेर खान्छन् यसलाई रोक्नुपर्छ नलागेपछि चाहिँ बच्चाहरू लागु औषध दुर्व्यसनमा फस्न सक्छन् हामी धेरै देखिरहेछौँ छुट्टी हुने बित्तिकै बाहिर निस्केर चुरट खाने गर्छन् नजिकका पसलहरूमा चुरट बेच्नुहुन्न मदिरा बेच्नुहुन्न यस्तो कुरा पालिकाले नियमन गर्नुपर्छ
12: जानकी अनुगमन धेरै राम्रो हो हामी त अब टाढाबाट आउने अब कुनै रेट कसैले अलग अलग रेट हुन्छ त्यो रेट अब एकरूपता होस् पसल यी होटलहरू छन् त्योमा कति दिनबाट डढाएर राखे तेलहरू हुन्छन् अब त्यस्ता तेलहरू पनि युज गरेर राखेका हुन्छन् त्यो नहोस् स्वास्थ्यको लागि हानिकारक अब रेट एकरूपताका साथै अब अरू सरसफाई यस्तो सधैँ नभए हुन सके पनि महिना महिनामा एकचोटि भइदियो भने धेरै राम्रो हुन्थ्यो
9: यस्तै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक। टीकापुर सहित सुदूरपश्चिमका 3 प्रादेशिक अस्पताललाई 100 शय्यामा स्तरोन्नति गरिने। कैलालीको टीकापुर जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य, 600 बढी किसान प्राकृतिक खेती गर्दै। जानकी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। यस वर्षको बजेटमा सुदूरपश्चिम ठगिएको प्राध्यापक डाक्टर कुँवरको भनाई। र बलिराम चौधरीद्वारा टीकापुर नगरपालिकामा कार्यवाहक नगर प्रमुखको पदभार ग्रहण। हवस् त, हलीलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै। अहिलेको खोज खबरबाट म ईश्वर साउद पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। नमस्कार।

0: र निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के तपाईलाई थाहा भयो?
7: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
4: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
7: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
4: सुर्ती प्रवर्धन हुने गरी कुनै सञ्चार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
7: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
4: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
7: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
8: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
9: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
11: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 19 गते मंगलबार, तदनुसार जून 2 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज केही काम अपेक्षा भन्दा ढिलो अगाडि बढ़न सक्छ। हतार गर्नुको सट्टा परिस्थिति बुझ्नु।

कदम चाल्नु राम्रो हुनेछ। वृष राशि हुनेहरूको लागि भविष्यका चाहना र लक्ष्य बारे सोच्ने समय मिल्नेछ। कसैको सुझावले नयाँ बाटो देखाउन सक्छ। मिथुन राशि हुनेहरूको लागि आफ्नो जिम्मेवारी प्रति गम्भीर बन्नुपर्ने दिन छ। अरूले तपाईमाथि भरोसा राख्न सक्ने अवस्था आउनेछ। कर्कट राशि हुनेहरूको लागि नयाँ विषय जान्ने इच्छा बढ्न सक्छ। सामान्य कुराबाट पनि महत्वपूर्ण शिक्षा प्राप्त हुन सक्छ। सिंह राशि हुनेहरूको लागि आज कुनै विषयलाई गहिरो रूपमा बुझ्ने प्रयास हुनेछ। लुकिरहेका पक्षहरू कर्मश स्पष्ट बन्दै जानेछन्। कन्या राशि हुनेहरूको लागि अरूको भावना बुझ्नुपर्ने अवस्था आउन सक्छ। सम्बन्धमा सन्तुलन कायम राख्नु आवश्यक हुनेछ। तुला राशि हुनेहरूको लागि दैनिक कामको ढाँचा मिलाउनु पर्ने दिन छ। सानो अनुशासनले ठूलो सजिलो बनाउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि मनले सृजना गर्ने र केही नयाँ अनुभव गर्न खोज्नेछ। आफ्ना प्रतिभा देखाउने अवसर आउन सक्छ। धनुराशि हुनेहरूको लागि घर परिवारसँग बिताएको समय मूल्यवान रहनेछ। आफन्तको साथले मन बलियो बन्न सक्छ। मकर राशि हुनेहरूको लागि आज भोलिको कुरा अरूले ध्यानपूर्वक सुन्न सक्छन्। विचार आदान प्रदानबाट उपयोगी निष्कर्ष निस्कन सक्छ। कुम्भ राशि हुनेहरूको लागि आफ्नो मूल्य र क्षमता प्रति विश्वास बढ्ने संकेत छ। सानो उपलब्धिले पनि ठूलो उत्साह दिन सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज मनले आफूलाई नयाँ रूपमा बुझ्ने प्रयास गर्नेछ। आत्मविश्वास र संवेदनशीलता दुवै सन्तुलित रहनेछन्। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईका हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-9561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो सुरेश गान।

0: स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे आजको चर्चा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने क्लग, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू मिक्स गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन्, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे कार्यक्रम संवाद, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ हो।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से सन्ध्या 7 बजे सम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम
4: यही जे 23 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
4: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
3: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम आजको चर्चामा यहाँलाई स्वागत छ। म एकिन्द्र तिमिल सेना। संघीय सरकारले भर्खरै आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। बजेटका बारेमा थुप्रै सकारात्मक र नकारात्मक टिप्पणीहरू पनि आइरहेका छन्। आज हामी स्थानीय नागरिकले बुझ्ने गरी बजेटमा भएका व्यवस्थाहरू के हुन्, खास गरी ती व्यवस्थाले नागरिकको जीवनमा कस्तो प्रभाव पार्छ, यस विषयमा चर्चा गर्दैछौ। यस विषयमा चर्चा गर्न नेपालको कर प्रणालीका बारेमा अनुसन्धान गर्नुभएका सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डाक्टर केशरबहादुर कुँवर हामीसँग हुनुहुन्छ। डाक्टर साहब, यहाँले कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद सर।
0: यो संक्षिप्तमा भन्नुपर्दा यो बजेटले नेपालको अर्थतन्त्रलाई कस्तो दिशातिर दोहोर्याउँदैछ संक्षिप्तमा राख्दिनुहोस्।
1: अब यो अहिलेको जुन द्वितीय नजिकको सरकारले ल्याएको जुन बजेट छ, त्यो बजेटलाई हेर्दा एउटा त्यो ठूलो आकारमा आएको छ। लगभग 21 खर्ब भनेपछि धेरै ठूलो बजेट हो त्यो। किन भन्दा अहिलेको योजना आयोगले पनि सिलिङ दिएको थियो, तपाईँको चाहिँ 20 खर्ब जति ल्याउनु होला भन्ने दिएको थियो, होइन 19-20 खर्बको हारेमा, त्योभन्दा पनि बढ़ीको ढंगले आएको छ। अब यो भीमकाय बजेटलाई अब एक वर्षभित्र यो कार्यान्वयन, यसको इम्प्लिमेन्टेशनको पाटो कस्तो हुन्छ भन्ने कुरो चाहिँ महत्वपूर्ण रहन्छ। सशर्ते हेर्दा चाहिँ अब बजेटका केही पक्षहरू चाहिँ राम्रा छन्। विशेष गरी अब तपाईँको चाहिँ यो आर्टिफिसियल इन्टेलिजेन्स जो काठमाडौँको शिवचाकारमा खुल्ने भनेको छ, अनि टेक हबको रूपमा जुन स्टार्टअप र यो अन्टरप्रेनरलाई यो विशेष गरी आईटी सेक्टरमा चाहिँ अगाडि बढ़ाउने भन्ने खालको जुन कन्सेप्ट आएको छ, अनि डिजिटल गभर्नेन्सका कुराहरू, डिजिटल पेमेन्टका कुराहरू, होइन जो फेसलेस अनि क्यासलेस पेपरलेसका कुराहरू आएका छन्, यी अत्यन्त राम्रो पक्ष आएका छन्। र केही पब्लिक इन्टरप्राइजेसहरूलाई पनि रिफर्म गरेर चाहिँ यो सरकारी खर्चलाई घटाउने उद्देश्यका साथ आएको छ। र एउटा राम्रो पक्ष के आएको छ भन्दा मेरो थेसिस पनि त्यसैमा हो, यो मल्टिपल भ्याट रेटमा चाहिँ जानुपर्छ भनेर चाहिँ मैले चाहिँ यो 2023 चाहिँ जुन थेसिस गरेको थिएँ। र त्यो त्यसमा वास्तवमा अब हुन चाहिँ अहिलेको बजेट भाषणमा अर्थमन्त्रीले चाहिँ यो के अरे तपाईँको चाहिँ एउटा समिति बनाउने र समितिको सल्लाह बमोजिम चाहिँ हामी मल्टिपल भ्याट रेटमा जाने भन्ने कुरो गर्नुभएको छ। तर बजेटलाई सशर्त हेर्दा चाहिँ मल्टिपल भ्याट रेटमा देश गइसकेको छ, होइन यदि हामी 13% भ्याट रेटको कुरा गर्ने हो भने शिक्षा स्वास्थ्य त्यसै गरी विद्युत र यो के अरे तपाईँको यो ई पेमेन्टहरू र यो राइडिङ राइट्स सेयरिङमा जुन ट्याक्स आएको छ त्यो वास्तवमा नाम जेसुकै दिए पनि त्यो भनेको रेड्युस्ड भ्याट रेट 13% भन्दा तल चाहिँ भ्याट रेटकै रूपमा चाहिँ लिएको

0: देखिन्छ भन्ने लाग्छ मलाई.
1: यसमा अहिले आउँला, यहाँले अघि एउटा शब्द प्रयोग गर्नुभयो भीमकाय, होइन, 12-13 खर्ब जति रेभेन्यू आइराखेको छ, अब यसपालिको प्रोजेक्सन 15 आउँछ भन्ने भयो, 6 खर्ब जति चाहिँ अब ऋणदानबाट चाहिँ ल्याउने भन्ने कुरा आएको छ. अहिलेकै अर्थमन्त्रीको कुरा पनि भाइरल भइरहेछ, यति अर्ब उति अर्ब भन्ने कुरा त वैदेशिक सहायतै आउँदैन भने चाहिँ अहिले त खरब 6 खर्ब जति चाहिँ जुटाउने भनेको छ, होइन, कसरी पत्याउने कि नपत्याउने?
0: यस्तो छ, हेर्नुहोस्, 21 खर्ब जुन बजेट आएको छ यो बजेट वास्तवमा भन्दा अब यो क्रिटिसाइज गरेको जस्तो होला, होइन, नेपालको अर्थव्यवस्था, नेपालको कुल जीडीपीलाई हेर्ने हो भने यति त यो ठूलो, यो भनेको एउटा महत्वाकांक्षी बजेट चाहिँ हो. योभन्दा अगाडिको कुराहरू गर्ने भन्यो भने योभन्दा अघिल्लो बजेट पनि तपाईँको 17-18 खर्बको थियो, तर त्यसको रिभ्यू गर्दा त्यसलाई अझ खुम्च्याउनु परेको थियो. बट यो 21 खर्ब छ, 21 खर्बमा यहाँले भने जस्तै जस्तो तपाईँको रेभेन्यूबाट मात्रै 14 खर्ब भनेको छ ल्याउने. 14 खर्ब कुनै पनि हालतमा नेपालको अहिलेको रेभेन्यू मोबिलाइजेसन गर्दा ट्याक्स नन ट्याक्सदेखि लिएर तमाम करहरूलाई हामीले ल्याउने हो भने पनि यो 12 खर्बभन्दा माथि जाँदैन, 2 खर्ब यहीँ उठ्दैन 14 खर्ब. त्यसमा तपाईँको चाहिँ नेपालको तपाईँको रेगुलर एक्सपेन्डिचरमा 12 खर्बभन्दा बढी तपाईँको त्यहाँ खर्च हुन्छ भने हाम्रो आमदानी जति हुन्छ त्यति त हाम्रो रेगुलर एक्सपेन्डिचर जो भएर छोड्छ फेरि त्यहाँ खर्च हुन्छ भने बाँकी जो तपाईँको चाहिँ जस्तो यो विकास खर्च छ अनि हाम्रो चाहिँ यो फिनान्सियल म्यानेजमेन्ट भन्छौँ हामी लिएको ऋणलाई तिर्ने त्यो सबै न्यून हुन्छ. त्यो भनेको ग्रान्टबाट बनाएको छ, त्यो भनेको इन्टर्नल लोन एक्सटर्नल लोनबाट लिएर चाहिँ त्यो न्यूनलाई चाहिँ पूरा गर्ने भनेको छ. त्यो एकदमै के छ भन्दा तपाईँको चाहिँ त्यो ओभर एम्बिसियस छ, होइन. यदि रेगुलर एक्सपेन्डिचर भएर छोड्ने बाँकी कुराहरू चाहिँ आएन भने चाहिँ त्यसले फेरि के हो भन्दा पुँजीगत खर्चहरूमा र हाम्रो वित्तीय समानीकरणमा चाहिँ त्यसको धेरै ठूलो के हुन्छ भन्दा प्रेसर त्यहाँ रहन्छ, त्यो देशको इकोनोमी राम्रो हुँदैन भन्ने हो.
1: अब समग्रमा यो चित्र देखियो, होइन, अलिक भित्र पसौँ. अब नेपालको संविधानले नै भन्छ यो धनी गरिब बीचको खाडल घटाउँदै समाजवाद उन्मुख अर्थव्यवस्थामा जाने भनेको छ. अब अहिले अब यो अहिलेको जुन बजेट छ यसले चाहिँ त्यतैतिर जाँदैछ अथवा चाहिँ आर्थिक असमानता झन् बढाउने खालको छ के छ
0: अहिले? हेर्नुहोस्, अहिलेको अर्थमन्त्री र अहिलेको सरकारले विशेष गरी मध्यमवर्गको विस्तार भनेको छ. अब यो मध्यमवर्गको त विस्तार अभियसली हुन्छ नै, किन भन्दा विशेष गरी मध्यमवर्गलाई टार्गेट गरेर धेरै सेवा सुविधाहरू आएको छ, कर्मचारीहरूको तलब पनि म्यासिभली बढ़ाएको छ, त्यसले गर्दा मध्यमवर्गको उपभोग पनि बढ्ने र मध्यमवर्गले तपाईँको चाहिँ आमदानीका विभिन्न जस्तो ट्याक्सको कुरा गर्ने हो अन्य कुराहरू गर्ने हो भने मध्यमवर्गलाई टार्गेट गरेर राम्रो कुराहरू ल्याएको छ. तर म के भन्छु, मध्यमवर्गको विस्तार त हुन्छ, निम्न वर्गको पनि विस्तार हुने भयो. निम्न वर्गको न्यूनीकरण हुनु पर्थ्यो, त्यो नहुने देखियो. सामाजिक न्यायलाई यो बजेटले समेट्न सकेको छैन. म 2-3 इक्जाम्पल दिन्छु. जस्तो शिक्षामा तपाईँको 3% कर छ प्राइभेट सेक्टरमा, अर्को तपाईँको हेल्थमा तपाईँको 3% कर छ, त्यसलाई इक्विटी ट्याक्स भनेको छ, त्यो पनि कहीँ न कहीँ तपाईँको रिड्युस भ्याट रेटकै रूपमा चाहिँ लिन्छु मैले. अर्को कुरो, 50 युनिटभन्दा बढी बिजुलीमा पनि तपाईँको चाहिँ कर लगाइएको देखिन्छ, 5% भनेपछि. अनि त्यसै गरी तपाईँको चाहिँ अन्य कुराहरू जस्तो तपाईँको यो राइट सेयरिङदेखि लिएर अन्य कुरामा पनि ट्याक्सहरू आएको छ, लगाएको छ भने यहाँनिर तपाईँको के हुन्छ भने यसले प्रत्यक्ष भार पर्ने भनेको
1: पहिलाको जस्तो करको दायरा बढ्यो भन्ने हुन्छ नि त, त्यो दायरा बढाएर रेभेन्यू जेनेरेसनको लागि मात्रै यो लक्षित भयो भन्न मिल्दैन.
0: अर्थमन्त्रीको भनाइ के थियो भन्दा ट्याक्स रेट घटाउने, ट्याक्स बेस बढाउने भन्ने अर्थमन्त्रीको भनाइ त्यो थियो. तर बजेटलाई राम्रोसँग हेर्ने हो भने ट्याक्स रेट पनि बढेको देखिन्छ, ट्याक्स बेस त बढायो ठिक छ अभियसली, तर ट्याक्स रेट पनि बढ्यो के. हुनुपर्थ्यो के भन्दा ट्याक्स रेट घटाउने, ट्याक्स बेस बढाउने. मैले भन्न खोजेको हाम्रो अर्थव्यवस्थाको फिलोसोफी के हो भन्दा हाम्रो मिक्स्ड इकोनोमी हो, पब्लिक प्राइभेट पार्टनरसिपका साथ अगाडि बढ्नुपर्छ भन्ने हो. तर अहिलेको बजेटलाई हेर्ने हो भने यो प्राइभेट प्रो प्राइभेट मैत्री चाहिँ बजेट देखिँदैन. म इक्जाम्पल दिउँ तपाईँलाई, जस्तो स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्र भनौँ, यी भनेको फेरि मेरिट गुड्स हुन् के भने मतलब
1: प्राइभेट क्षेत्र भनेपछि त खालि उद्योगी व्यवसायले मात्रै बुझ्ने चलन छ, उनीहरूले सायद स्वागत पनि गरे, राम्रै छ, प्रगतिशील छ भनेका छन्,
0: शिक्षा र स्वास्थ्य जो प्राइभेट सेक्टरले सञ्चालन गरेको छ त्यसमा 3% जो ट्याक्स
1: त्यो
0: त कसरी तपाईँको भयो भन्न खोजे मैले.
1: अर्को कुरा, अब यो बजेटले समग्र देशको विकासलाई पनि सुनिश्चित गर्नुपर्छ भनिन्छ. अब हामी सुदूर पश्चिम भनेपछि खास गरी सुदूरपश्चिम र कर्णालीमा भौगोलिक विकटताले बढी बजेट माग गर्छ, मधेसमा पपुलेसनले माग गर्छ भन्ने कुरा आउँछ. अहिलेको बजेट हेर्दा सुदूरपश्चिमको आँखाबाट हेर्दा सुदूरपश्चिमलाई कतिको न्याय भएको छ?
0: सुदूरपश्चिमको आँखाबाट हेर्ने हो भने धेरै मका परेको छ. अहिले पनि 3% भन्दा बढी बजेट हामी कहाँ छैन, पुँजीगत कुरा गरिरहेको छु मैले. त्यसमा पनि तपाईँको कैलालीको पूर्वी भेग टिकापुरवासीहरूलाई धेरै ठूलो मर्का छ. यसमा म यहाँलाई इक्जाम्पल दिउँ, महेन्द्रनगरको लागि तपाईँको चाहिँ महाकाली कोरिडोर टिङ्करसम्मको बाटोको बजेटमा प्रष्टतै आएको छ. अब धनकैलालीको तपाईँको पश्चिम बेल्टलाई धनगढीको क्षेत्रलाई हेर्ने हो भने दिपाइल खुटिया रोडको कुराहरू त्यहाँ आएको छ.
1: त्यो त निरन्तर आयोजना पनि त हो,
0: आयोजना हुन् त. क्षति मार्ग पनि निरन्तर आयोजना हो, जङ्गलघाटको आयोजना पनि निरन्तर आयोजना हो. त्यो नामी आएन हामीलाई. कम्तीमा सेती लोकमार्ग र जंगलघाट अछाम अथवा जुन कर्णाली जंगलघाटको बाटो 3 वर्ष अथवा 5 वर्षभित्र चाहिँ हामी सम्पन्न गर्नेछौं, त्यसको लागि निरन्तर रूपमा बजेटको व्यवस्थापन गरेका छौं भन्ने कुरो मात्रै आएको भए पनि तपाईँको त ठिक हुन्थ्यो. समग्रमा सुदूरपश्चिम अहिले पनि तपाईँको चाहिँ ठगिएको छ, नम्बर एक. नम्बर दुई, यो क्षेत्र यो बेल्ट चाहिँ त्यसमा चाहिँ राम्रैसँग ठगिएको देखिन्छ. यो बजेट तपाईँले हेर्नुहुन्छ भने यो बेल्ट सेती लोकमार्ग छु न जंगलघाट छु, कुनै पनि सेक्टरलाई अहिलेको बजेटले यो तपाईँको चाहिँ के अरे भरसारदेखि लिएर कसैलाई पनि तपाईँको चाहिँ नछोएको कारणले गर्दा विशेष गरी हामी टिकापुर यो क्षेत्रका वासीहरू चाहिँ के छौं भन्दा अहिलेको बजेटबाट चाहिँ निराश हुनुपर्ने स्थिति देखिन्छ.
1: अरू कुरा अब थोरै सरकारका मान्छेहरूको पनि कुराको समीक्षा गरौं. सरकारको बोली हेर्दाखेरि जस्तो हाम्रै निर्वाचित मान्यहरूले पनि धेरै ठाउँमा मागसाग गरेको कुरा आइराखेको थियो. आसपासकै मान्यहरूले भनिराख्नु भएको थियो, यो चाहिँ यति वर्षमा नबनेको अब बन्छ होइन, अब माग्नु पर्दैन दिने हो भन्ने खालको कुरा पनि आइराखेको थियो. अब यो त्यसो भए बोली अनुसारको
0: व्यवहारमा देखिएन. बजेट त हामीसँग छ नि त अहिले, खोइ सेती लोकमार्ग, खोइ तपाईँको जङ्गल,
1: बजेट त अघिल्लो 16 खर्बबाट अहिले 21 खर्ब
0: छ. तैपनि त यहाँ त परेन नि. अब तपाईँको चाहिँ अब डल्लो रूपमा भन्छ, डल्लो बजेटको कन्सेप्ट छ नि त. डल्लो बजेटबाट कहीँ छुट्याउने हो भने त्यो मलाई थाहा भएन, तर बजेटले सम्बोधन गरेको देखिँदैन.
1: अब अलिकति डिटेलमा अघि तपाईँले भन्न खोज्दै हुनुहुन्थ्यो, अब योभन्दा अगाडि नेपालमा विद्युत उत्पादन अब बढ्यो, त्यसले चाहिँ विद्युतीय प्रयोग गर्दाखेरि पेट्रोलियमको आयातलाई पनि प्रतिस्थापन गर्छ, उपभोग बढाऊ भनेको होइन. अनि जेनरली विद्युतको रेट चाहिँ नेपालमा बेच्ने 7.5 रुपियाँ, इन्डियालाई बेच्ने कहिलेकाहीँ 6 रुपियाँ पनि बेचिरहेको हुन्छ. हामी 7.5 न्यूनतम पाउँछौ, बढीमा चाहिँ हामीले कति युनिट बढ्यो भने हामी 12.5 रुपियाँ तिर्छौं. अहिले फेरि अब त्यसमा पनि कर लाउने कुरा आयो, घराइसी परियोजनको विद्युतमा पनि होइन, यसमा के भन्नुहुन्छ?
0: यस्तो छ, हेर्नुहोस्, सबभन्दा अहिले आलोचनाको विषयवस्तु भनेको विद्युतमा जुन प्रकारको 50 युनिटभन्दा बढीमा 5% रेड्युस प्याड रेट लगाउने भन्ने जुन अहिले आएको छ, यो वास्तवमा अहिलेको अर्थमन्त्रीले नेपालको माटोलाई बुझेको जस्तो मलाई लाग्दैन. किन म इक्जाम्पल दिन्छु, अहिले त वास्तवमा हुनुपर्थ्यो के भन्दा जुन गल्फ वार भयो, तपाईँको चाहिँ युक्रेन र तपाईँको रसियाको वार भएको छ, यसले पेट्रोलियम प्रडक्टको मूल्य त असाध्य बढ्यो नि त. यदि हेर्छौँ एलपीजी ग्यास, पेट्रोल, डिजेल, मट्टीतेललाई एकदमै आकाशिएको छ. र नेपालको इम्पोर्टलाई हेर्ने हो भने लगभग धेरै ठूलो फरेन करेन्सी हाम्रो खर्च हुने भनेको यो पेट्रोलियम प्रडक्टमा हो. त यो अवस्थामा त नेपाल सरकारले जुन वर्षेनी हाम्रो 1000 मेगावाट विद्युत थपिरहेको छ, अझ सहुलियत दिएर हाम्रो चुल्हाहरूलाई जस्तो इन्डक्सनमा खाना पकाउने कुराहरू, इभीलाई बढी अझ प्रमोट गर्ने कुराहरू, विद्युतको कन्जम्सनलाई बढाएर पेट्रोलियम प्रडक्टलाई विस्थापित गर्ने नीति हुनु पर्थ्यो. ठिक उल्टो दिशामा गयो यो. यसले के भयो भन्दा तपाईँको अब जस्तो इलेक्ट्रिक भेहिकलको कुरा गर्ने हो भने म्यासिभली तपाईँको चाहिँ ट्याक्स त्यहाँ बढेको छ. सिआइएफ भन्छ क्लिन इन्फ्रास्ट्रक्चर भन्ने कुराहरू. अर्कोतिर पेट्रोलको मूल्य बढेकै छ. अब घरको तपाईँको चाहिँ भान्साको पनि त मूल्य बढ्ने भयो त. त्यसमाथि तपाईँ के भन्दा हामीभन्दा हामीले बेचेको विद्युत विदेशी सस्तोमा हामीले महँगोमा चाहिँ कन्जम्सन गर्नुपर्ने स्थिति आयो भने कन्जम्सन बढाउने कुरो रहेन क्या यहाँनिर. होइन, कसरी तपाईँको चाहिँ ट्याक्स बढी लिने भन्ने खालको चाहिँ देखियो. त्यसले गर्दा यो सरकारले सकेसम्म यो 5% सहुलियत नदिए पनि कम्तीमा 5% यो जुन लगाएको छ त्यसलाई हटाउनुपर्छ, त्यसलाई तपाईँको चाहिँ राहत दिनुपर्छ भन्ने मलाई लाग्छ. यो खालि कुरो फेरि तपाईँको चाहिँ घर परिवारको हाउसहोल्ड कुरो मात्र रहेन, यो एउटा सामान्य परिवारको तपाईँको 200, 300, 100 रुपियाँ 150 कुराहरू गर्नुभएको छ उहाँले, त्यो आउला. तर एउटा उद्योगकोलाई त लाखौँ रुपियाँ तपाईँको पर्यो नि. 1 करोडको बिजुलीको बिल आउने उद्योगलाई त कम्तीमा 5 लाख पर्यो नि त. भने उद्योगले पनि त्यो त जोड्ने भनेको वस्तुमै हो नि त. उसले उत्पादन गरेको गुड्स अथवा केमा उत्पादन
1: के खालको उद्योगले फेरि विद्युतको भ्याट फिर्ता पाउने भन्ने कुरो नि आछ
0: ए त्यो अब इन डिटेल चाहिँ त्यो त्यति मैले हेरा छैन होइन तर यसले समग्रमा
1: घराइसी परियोजनको
0: परियोजनमा पनि दिएन र मेनुफ्याक्चरिङ इन्डस्ट्रीमा पनि तपाईँको चाहिँ त्यो फिर्ता नआउने भने त कस्ट बढ्यो नि त त्यसले सबैतिर तपाईँको के हुन्छ भन्दा यो डुइङ बिजनेस भन्छ नि डुइङ यो कस्ट चाहिँ बढेर जान्छ भन्नु खोजे
1: अब अर्को चाहिँ समानवाद उन्मुख अर्थव्यवस्थातिर देशलाई डोर्याउने भन्ने कुरा आयो हुन त यहाँले भन्नुभयो मध्यम वर्गलाई बढाउने भनेको छ अब के बढाउने हो मध्यम वर्गलाई उच्च वर्गमा लाने हो कि अथवा चाहिँ के बढाउने हो थाहा भएन अब यी समस्याहरूको अघि तपाईँले भन्दै हुन्थ्यो अब यो शिक्षा र स्वास्थ्य पनि महँगो भयो स्वास्थ्य पनि महँगो भयो
0: दुइटै महँगो भयो
1: स्वास्थ्य शिक्षालाई चाहिँ अब बिजुली पानी आधारभूत आवश्यकता सरकारले चाहिँ जुन ग्यारेन्टी गर्ने सहुलियत गर्ने भनेको छ यहाँ सबैमा कर थपिँदा चाहिँ अब यसले चाहिँ के गर्न खोज्यो त अब निजी क्षेत्रको शिक्षा स्वास्थ्यलाई चाहिँ निरुत्साहित गरेर सरकारीतिर सबै आउन् भन्नेतिर बाटो डोर्याउन खोज्या हो कि अथवा यिनले धेरै कमाई यहीँबाट इन्कम हुन्छ भन्न खोजेको होला
0: यस्तो छ हेर्नुहोस् हाम्रो देशको इकोनोमीलाई हामी तीन ढङ्गले संसारको इकोनोमी चल्या हुन्छ एउटा भनेको क्यापिटालिस्टिक इकोनोमी भन्छ जो सबै ओनरसिप प्राइभेट सेक्टरको हुन्छ एउटा भनेको तपाईँको सोसियलिस्ट इकोनोमी हुन्छ जसको ओनरसिप सरकारले राज्यले लिन्छ अर्को भनेको मिक्स्ड इकोनोमी नेपालको फिलोसोफिकल इकोनोमी भनेको तपाईँ के हो त आधार के हो हाम्रो दार्शनिक आधार के हो त अर्थव्यवस्थाको भन्दा हामी मिक्स्ड इकोनोमीमा छौँ पब्लिक प्राइभेटलाई सँगसँगै लिएर जाने भन्ने कुराहरू छ हामी हरेक स्तरमा हेर्छौँ भने शिक्षामा हेर्छौँ सरकारी स्कुलहरू पनि छन् कलेजहरू पनि छन् र प्राइभेट पनि छन् स्वास्थ्यमा त्यही हरेक क्षेत्रलाई हेर्नुहुन्छ भने पब्लिक प्राइभेट सँगै अगाडि बढेको देखिन्छ पार्टनरसिप होइन सँगसँगै अगाडि गएर बढेको देखिन्छ यो मिक्स इकोनोमीमा हुनुपर्छ के भन्दा त्यो पोलिटिकल इकोनोमीले के भन्छ भन्दा राज्य भनेको त गार्जियन हो फेसिलिटेटर हो उसले डिस्क्रिमिनेसन गर्नै पाउँदैन तर यहाँ के गरियो त प्राइभेट स्कुललाई प्राइभेट हस्पिटललाई तपाईँको 3% समता कर लगाउने भन्ने खालको कुराहरू यहाँ देखियो कुराहरू आयो यसले अल्टिमेटली पढ्ने भार कसलाई कसलाई हो त भन्दा जनतालाई नै पर्छ यसले हेर्नुहोस् किन भन्दा हाम्रो जस्तो सरकारी स्कूल सरकारी हस्पिटलहरूको त चाहिँ तपाईँको चाहिँ त्यो सिस्टम त्यो क्षमता त अझ बढ्या छैन नि त भने मान्छे बाध्य भएर तपाईँको के हुन्छ भन्दा तपाईँको चाहिँ प्राइभेट संस्थामा जानुपर्ने बाध्यता छ अहिले त्यसले गर्दा त्यसको अल्टिमेट भार भनेको प्राइभेट सेक्टरलाई पढ्ने भएको कारणले गर्दा मैले अघि पनि भने यसले वास्तवमा निम्न स्तरलाई उठाएर मध्यम स्तरमा ल्याएर विस्तार गर्नुपर्ने हो तर निम्न स्तरको मान्छे अझ बढी निम्न र मध्यम स्तरको मान्छे पनि निम्नमा जाने खतरा चाहिँ यसले बढेको देखिन्छ त्यसले गर्दा शिक्षा स्वास्थ्य बिजुली लगायतका कतिपय करहरू छन् यो करहरूलाई सरकारले फेरि एकपटक छ रिभ्यू गर्नुपर्छ सम्बोधन गर्नुपर्छ अनि मात्रै समाजवाद उन्मुख जुन संविधानको परिकल्पना छ त्यसरी हामी चाहिँ अगाडि बढ्न सक्छौ भन्ने मलाई लाग्छ
1: अब हामी कार्यक्रमको करिब अन्त्यतिर पनि आइसकेका छौँ तपाईँको अध्ययनले औँल्याएको आवश्यकता जुन भ्याटको बहुदरको कुरा यहाँले पहिला पनि उठाइराख्नु भएको थियो त्यहाँ आएको छ अहिले सरकारले लगाएको करमा यो ठ्याक्कै भ्याट बहुदरमा गयो भन्ने अथवा चाहिँ अब अन्य करहरू जस्तै यो कर थपिएको बहुदरमा गएन भन्ने के भन्ने
0: अब सैद्धान्तिक रूपमा चाहिँ बहुदरमा गयो भन्न चाहिँ मिल्दैन किन भन्दा त्यो समिति बनाएर चाहिँ त्यसको अध्ययनको आधारमा चाहिँ बहुदरमा जाने र अहिलेको एक्जिस्टिङ जुन 13% कर दर छ त्यसमा धेरै वस्तुहरू चाहिँ छुट दिँदाखेरि चाहिँ यो बेस बढेन भन्ने अर्थमन्त्रीको वक्तव्य आएको छ तर व्यवहारमा सैद्धान्तिक रूपमा त्यो भने पनि व्यवहारमा चाहिँ जस्तो हामीले भने समताकारको रूपमा विद्युत करको रूपमा चाहिँ यो बहुदरमा गइसकेका हो यो होइन त्यसले गर्दा मेरो आफ्नो के छ भन्दा मल्टिपल भ्याट रेटमा जानुपर्छ यदि बेसलाई बढाउने हो भने र वस्तुको प्रकृतिको आधारमा जस्तो बेसिक गुड्सहरू र मटेरियल्सहरूलाई एक प्रकारको कर लाउनुपर्छ पुँजीगत वस्तुहरू पनि हुन्छन् जसले उत्पादनलाई बढाउन सहयोग गर्छ त्यसलाई एउटा स्ल्याब हुनुपर्छ भने लग्जरी आइटम्सहरू जो छन् विलासिताका वस्तुहरू होइन त्यसलाई एक प्रकारले तपाईँको सम्बोधन गर्नुपर्छ र ट्याक्सको बेसलाई चाहिँ व्यापक ढंगले बढाउनुपर्छ तर ट्याक्सको बेसलाई बढाउने तपाईँको चाहिँ नाममा विशेष गरी यो इक्विटी होइन गरीबहरूलाई पनि अझ बढी भार पार्ने काम चाहिँ बजेटले चाहिँ गर्नु हुँदैन भन्ने चाहिँ मेरो भनाइ
1: जस्तो हामी उपभोक्ताको हिसाबले बुझ्दाखेरि डाक्टर हजुर भ्याट भनेको खासै वस्तुमा सेवामा त आयो अहिले होइन
0: वस्तु तथा सेवा
1: दुईटा अनि हामी चाहिँ ठ्याक्कै उपभोग गर्दाखेरि धेरै सेवाभन्दा वस्तु धेरै उपभोग गर्छौँ वस्तुमा हामी ठ्याक्कै बुझिन्छ होइन जस्तो आलु भन्यो आलुमा 13% भ्याट लाउँदा त त्यो धेरै हुन्छ त्यही भएर त्यो न भ्याटमा आउँछ न कारोबार रोकिन्छ 2% 3% लगाएको भए त आलु पनि त सिस्टममा कारोबार हुन्थ्यो नि त होइन हो हामीले यता बुझ्न खोजेको यो चाहिँ अब सेवामा मात्रै भएकोलाई मान्ने कि नमान्ने भन्नेमा अझै कन्फ्युज
0: यस्तो छ अब भ्याट त तपाईँको वस्तु तथा सेवा ड्युटीमा लाग्ने हो होइन यसमा दुई मिति भएन मैले भन्न खोजेको जस्तो नेपालमा सिङ्गल भ्याट रेट छ 13% अब हामीले कार किन्दा पनि 13% भ्याट लाग्ने हो अनि कस्टम ड्युटी एक्साइज ड्युटी हटाएर आलु किन्दा पनि 13% नै भ्याट लाग्ने भयो नि त अहिले मेरो भनाइ के हो भन्दा र मेरो थेसिसले पनि के भन्छ भन्दा हामीले वस्तुको प्रकृति जस्तो आलु चामल दाल तेल दुध एकदम मिनिमम स्ल्याबमा जानु पर्यो अनि पुँजीगत वस्तु भनेको जस्तो वस्तु जस्तो तपाईँको यहाँ छ क्यामेरा होला फ्यान होला एसी होला यो भनेको यसको लागि त क्यापिटल भयो नि त योलाई तपाईँको एउटा स्ल्याबमा र लग्जरी आइटम्सहरू हुनसक्छ जस्तो तपाईँको महँगा कारहरू हुनसक्छ कस्मेटिक आइटम हुनसक्छ होइन त्यसलाई चाहिँ अलिकति बढी नै कर लगाउनु पर्छ र त्यसले न्याय हुन्छ त्यसकारण पनि यो देश केमा जानुपर्छ बहुदलमा जानुपर्छ भन्ने चाहिँ हाम्रो फाइन्डिङ हो होइन अब तर नेपालमा के छ भने तपाईँको चाहिँ विशेष गरी यो प्रशासनले जसले तपाईँको चाहिँ यो भनौँ न यो कम्प्लायन्स गर्ने हो होइन लागू गर्ने हो जसले कार्यान्वयन गर्ने हो त्यसले चाहिँ तपाईँको फेरि बहुदलमा जानुहुन्न भन्छ क्या किनकि झन्झटिलो छ होइन अब झन्झटिलो नहुनु पर्यो किनकि प्रविधिको कुरो छ अहिले त होइन पहिला पो तपाईँको 1997 जब यो कर आयो त्यति बेला पो तपाईँको चाहिँ के थियो भन्दा म्यानुअल थियो धेरै चिजहरू चाहिँ यो अटोमेसनमा थिएन होइन सफ्टवेयरका कुराहरू थिएन त अहिले त समस्या छैन नि त त्यसले गर्दा बहुदरमा जान्छ र जानुपर्छ र अहिलेको आशय अर्थमन्त्रीको त्यही छ जस्तो मलाई लाग्छ
1: अब अन्त्यमा हजुर बजेट आइसक्यो अब कर लागू नै भइसक्यो होइन भोलि केही चेन्ज पनि होला तलमाथि आफ्नो ठाउँमा छ नत्र भने आयो अब आम नागरिकले अथवा आम उपभोक्ताले अब योसँग कसरी अनुकूलता अथवा आफ्नो जुन आर्थिक जोखिम छ त्यसबाट कसरी जोगिने कस्तो व्यवहार गर्नुपर्छ
0: अब आम नागरिकले त कर तिर्नु नै पर्यो आइसकेपछि तर सरकारको दायित्व के हुनु पर्यो भन्दा जुन ठूलो बजेट आएको छ त्यसको कार्यान्वयन पक्षलाई तपाईँको ध्यान दिनु पर्यो जस्तो पुँजीगत लगभग 4 खर्बको आएको छ पुँजीगत त्यो 4 खर्बमा अब अहिलेको ब्याङ्क डेटालाई हेर्ने हो भने हाम्रो 1 खर्बभन्दा बढी खर्च नै हुँदैन त्यो खर्च गर्नु पर्यो त्यो खर्च गर्दा त्यसले रोजगार सृजना हुन्छ त्यसले रोजगार सृजना हुन्छ लेभल अफ इन्कम बढ्यो त्यसले कन्जम्सन बढ्यो त्यसले इकोनोमी तपाईँको चाहिँ इकोनोमिक एक्टिभिटिजहरू बढ्छ र एग्रिगेट डिमान्ड समग्र माग बढ्न जान्छ र त्यसको ट्रिकल डाउन इफेक्ट कहाँ पर्छ भन्दा गरिबलाई पनि पर्छ त्यसले गर्दा अनि गरिबको तपाईँको आमदानी बढ्यो भने त स्वाभाविक रूपमा उसको कर तिर्ने क्षमता पनि त बढ्छ त्यसले गर्दा सरकारले अबको बजेटलाई यो कार्यान्वयनलाई चाहिँ एकदमै तीव्र गतिमा लिएर जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ
1: हस् आफ्नो महत्वपूर्ण समय सामुदायिक रेडियो टिकापुरलाई दिनुभयो सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डाक्टर केशर बहादुर कुँवरलाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तोता एकेन्द्र तिमिल सेना पनि बिदा हुन्छु नमस्कार

0: बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
2: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहकवर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरकै लाली

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
0: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
1: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 0915607638, 0915614446, 9848431 र 9848436377।
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
2: उहे मारे तो तुहिन वहाँ पठाई तो, यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरो शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाढ़, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुईल घाव, खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
5: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98-600-71-024 ओ 98-046-77-417।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस् एन्सेल नेपालकै लागि
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन

0: विभाग कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू।

0: सामुदायिक रेडियो टीकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: May I come in, sir?
1: आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: তাহলে ফগন নশা খেয়ে যাচ্ছে ভাই।
1: হ্যাঁ কেউ দিন।

0: मान्छ
1: उठ नि बाडी के
2: हल्का गर
1: उड्दा मुर्दार
3: राम्रो मान्छे।

0: कति माया गर्छस् भनेपछि मन पग्लियो। आज माया बस्ला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-597-0217 सम्पर्क हर्या।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।

0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: दाई नाच बा कहाँ जाइ लग्नुट
1: यो सब लाटा चर्पी जाइ टुका
0: ए रुको नाट पछि नोकला छे मै टर्च लाइट लट्ठी दिएटु लेख जाव
1: काजे चुनु लट्ठी वा टर्च लाइट
0: का कर रही दाई राति बेला बाहिर निक्र पर्ला छे वा टोइलेट जाइ पर्ला छे जहिया फे टर्च लाइट बार्ख को लम्मा लट्ठी लेख के हो जाइ पर्था का कर कि बर्खा छ्याक बा साँप रहस्य छ टर्च को अजराले सापन ल्या खसेक दै था वो लट्ठी ठ्याक ठ्याक आओ सुनख साफ भक्त का
1: हो कतरा मजा सल्लाह डेली मार छोटकी छाई
0: दाई हमन्ना स्कूलिक मैडम सर मुख साफ मुख सीतना ठाव सी न्यांग पड़ला से वो काम कर पड़ला से जहिया फेठा फुसिया विपथा गई खर सीखेल बाट का आम छेटवा डिभा झपा अथवा झ्याङ्गा चलक ठाउँमा न्याङ पर्ला से लम्मा लट्ठी देख ठ्याक ठ्याक बजेटी न्याङ पर्था गई खर कल बाट
2: साफ बर्खा छाकक समयमा सुक्खा ठाउँमा बैठ मन परैछ यी मौसममा आफन बस्यारामा पानी पैसना पिला कोर्से सुक्खा ठाउँका खोजीमा उक्रा बाहिर निस्कठ
1: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रममा फेर साँप मानव बस्ती लग्घ आइसक्छ विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लघ उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइक नेपाल .org मा जाख आवश्यक जानकारी लिहेसेक जैठा
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
4: पर कान्छा खालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
5: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो
4: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिलै जाउँ एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ
5: आज त सन्त्याका बाले मनकै कुरो हर्यो बाई जाउँ
6: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 9868 1204 98486 39261

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सासानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
2: टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: Ah, ah, ah, ah, ah, ah.

0: ए ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रेट
2: के इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक *123 हैश डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
4: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
5: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: सर,
4: आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
3: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
4: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
3: चलाइन सर।
4: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
5: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
4: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
6: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू: अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान। भर्ना सम्बन्धी कार्यक्रमहरू: भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ

0: उपस्थित भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली का।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9648436213।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रस्तुत नीति तथा कार्यक्रममा रू 25 लाख भन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने नीति लिएको उल्लेख छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ। यसै गरी सुशासन प्रबन्धनमा मुख्य जोड़ दिइएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, द्वारिका देवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रम, दशरथ चन्द शिपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, समृद्धिका लागि स्वास्थ्य नागरिक, स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति, वादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति, जलवायु मैत्री नमूना गाउँ कार्यक्रम, सचेत युवा सुरक्षित भविष्य, सुशासन र समृद्धिका लागि डिजिटल प्रदेश लगायतका योजनालाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका 3 प्रादेशिक अस्पताललाई 100 शय्यामा उन्नति गरिने भएको छ। प्रदेश सरकार मातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई 100 शय्यामा स्तर उन्नति गरिने भएको हो। यस्तै 6 पहाड़ी जिल्लामा रहेका जिल्ला अस्पताललाई 25 देखि 50 शय्यामा स्तर उन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। टीकापुर नगरपालिकामा बलिराम चौधरीले कार्यवाहक नगर प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। वडा नम्बर 6 का वडा अध्यक्ष रहनुभएका चौधरीले पदभार ग्रहणसँगै नगरपालिकाको दैनिक प्रशासनिक कार्य तथा विकास निर्माण सम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। केही दिन अघि बसेको बैठकले उहाँलाई कार्यवाहकको जिम्मेवारी दिएको हो। जानकी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। आर्थिक वर्ष 2082-83 चैत मसान्तसम्म पालिकाभित्रका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। प्राप्त विवरण अनुसार जन्मेदेखि 15 महिनासम्मका, 1 महिनासम्मका 718 जना, 16 देखि 23 महिनासम्मका 531 जना तथा 24 देखि 59 महिनासम्मका 1740 जना बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। साथै पालिकामा शून्य डोज एक पटक पनि खोप नलगाएका बाल बालिका नभएको र खोप छुटेका 6 महिना बाल बालिकालाई समेत पूर्ण खोप प्रदान गरिएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। पालिका खोप समन्वय समितिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालमती देवी कठरिया, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, जनस्वास्थ्य निरीक्षक अलोट नारायण चापागाई, खोप सुपरभाइजर अधिकृत प्रदीप जोशी लगायत सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले बाल बालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई निरन्तर प्रभावकारी रूपमा संचालन गर्नुपर्नेमा जोड़ दिएका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि पनि नियमित खोप सेवा, अभिभावक सचेतना तथा अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ। मध्याह खबरमा प्राविको 6000 दरबन्दी, निमाबीमा स्तर उन्नति गरिँदै लगायतका खबर बाँकी छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन

0: गतिबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
0: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न संकायका लागि नयाँ डीन नियुक्त गरिएको छ। सोमबार विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डाक्टर यज्ञराज पाठकले चारजना प्राध्यापक प्राध्यापकलाई डीन पदमा नियुक्त गर्नुभएको हो। नियुक्त हुने मध्ये प्राध्यापक डाक्टर भवानी चन्द ठकुरीलाई विज्ञान तथा प्रविधि संकायको डीनको जिम्मेवारी दिइएको छ। त्यसै गरी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक केशवराज भट्टलाई व्यवस्थापन संकायको डीनमा नियुक्त गरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा प्राध्यापक सुरेश सिंह भण्डारीलाई नियुक्त गरिएको छ भने शिक्षा शास्त्र संकायको डीनमा टिकापुर बहुमुखी क्याम्पसका सह प्राध्यापक सह प्राध्यापक लालसिंह कार्कीलाई जिम्मेवारी दिइएको छ। सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी संख्या घट्दै गएको र माथिल्लो तहमा बढ़दै गएका कारण सरकारले प्राथमिक तहका 6,000 दरबन्दी स्तरोन्नति गरेर निम्न माध्यमिक तहमा लैजाने तयारी गरेको छ। सरकारको पछिल्लो परिभाषा अनुसार कक्षा 1 देखि 8 सम्मलाई आधारभूत र कक्षा 9 देखि 12 सम्मलाई माध्यमिक तह भनिन्छ। एकै तह अन्तर्गत रहे पनि तल्ला कक्षाका दरबन्दी माथिल्लो कक्षामा स्तरोन्नति गर्न लागि हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी दरबन्दी बारे अध्ययन गरेर स्तर उन्नतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाएको छ। केन्द्रले पठाएको तथ्याङ्कमाथि मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। केन्द्रका महानिर्देशक अरूण प्रसाद न्युपानीका अनुसार पहिलो चरणमा 5,965 प्राविको दरबन्दी निमामीमा लैजान लागिएको छ। तर निजी तथा संस्थागत विद्यालयमा भने तुलनात्मक रूपमा तल्ला तहमा धेरै र माथिल्ला तहमा थोरै विद्यार्थी देखिने गरेका छन्। केन्द्रका अनुसार शिक्षक विद्यार्थी अनुपात नमिल्दा अहिले प्राथमिक तहमा 20,000 शिक्षक दरबन्दी आवश्यकता भन्दा धेरै दरबन्दी देखिएको र अन्य तहमा मिलान गर्नुपर्ने भएका कारण प्राथमिक तहमा पछिल्लो 2 वर्षदेखि थाई शिक्षक पदपूर्ति समेत गरिएको छैन। अहिले प्राथमिक तह कक्षा 1 देखि 5 मा 1,45,753 शिक्षक दरबन्दी छन्। यो तहमा 35,54,904 विद्यार्थी अध्ययनरत छन्। तर कक्षा 1 देखि कक्षा 8 सम्म 59,552 जना मात्रै शिक्षक छन्। यो तहमा विद्यार्थी भने 18,19,368 जना मात्रै छन्। यस हिसाबले हेर्दा कक्षा 1 देखि 5 मा 1 शिक्षकको भागमा औसतमा 24 जना मात्रै विद्यार्थी पर्छन्, जबकि कक्षा 6 देखि 8 सम्म 1 शिक्षकको भागमा औसतमा 30 जना विद्यार्थी पर्छन्। औसतमा शिक्षक विद्यार्थी अनुपात यति देखिएको भए पनि मुलुकको भौगोलिक अवस्थिति अनुसार निकै अमिल्दो छ। शिक्षक विद्यार्थीको अमिल्दो अनुपातलाई मिलाउनकै लागि शिक्षकको दरबन्दी पुनरावलोकन गर्न लागि केन्द्रले जनाएको छ। वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ। पर्सा जिल्ला अदालतबाट लिखित सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी भएको 10 दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगर प्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो। नगर प्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्म दर्ता नागरिकता र राहदानी बनाएर लिखित सम्बन्धी कसुर गरेको आरोप लागेको छ। पर्सा जिल्ला अदालतले जेठ 8 गते जिल्ला प्रहरी कार्यालय पर्सालाई मात्र पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखित सम्बन्धी कसुर मुद्दामा प्रमुख सिंह सहितका 3 जनालाई 7 दिनभित्र खोज तलास गरेर अदालतमा पेश गर्ने भनेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमणका सिलसिलामा सोमबार भारतको नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय सत्तारूढ पार्टी भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत पुग्नुभएका लामिछानेलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख डाक्टर विजय चौथेवाले स्वागत गर्नुभएको हो। नयाँ दिल्लीमा रासपा सभापति लामिछाने र उहाँका प्रतिनिधि मण्डलले भारतीय सत्तारूढ पार्टी भाजपाको नेतृत्वसँग उच्च स्तरीय राजनैतिक भेटघाट गर्नुका साथै अयोध्याको समेत भ्रमण गर्ने तालिका रहेको छ। उक्त भ्रमणलाई भाजपा र रासपा दुवै पार्टीले औपचारिक पार्टी टू पार्टी सम्वादको शुरूआतका रूपमा उच्च महत्वसाथ हेरिएको जनाएका छन्। रासपाले सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपा शीर्ष नेतृत्वसँग उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्न कार्यक्रम रहेको जानकारी गर्दै भेटवार्तामा दुई दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदान प्रदान हुने जनाएको छ। रासपका प्रवक्ता मनिष झाका अनुसार जेठ 18 गतेदेखि 22 गतेसम्मको भारत भ्रमण क्रममा सभापति लामिछाने सहितको प्रतिनिधि मण्डलले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछ। विनोद भण्डारीको शानदार शतकको सहयोगमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा 6 जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ। जनकपुरमा बिहिबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि 7 विकेटको जीत निकाल्दा कप्तान विनोदले शतक पूरा गर्नुभयो। प्रतियोगितामा एकमात्र अपराजित टोली आर्मीको यो 7 खेलमा 6 जीत हो। राम जानकी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको 151 रनको झिनो लक्ष्य आर्मीले 20.2 ओभरमा मात्र 3 विकेट गुमाएर पूरा गर्यो। ओपनर विनोदले 75 बलमा 12 चौका र 5 छक्काई प्रहार गर्दै 100 रनले जोडेर जीतको आधार तय गर्नुभयो। अर्का ब्याटर भीम सार्कीले 16 र कुशल मल्लले अभिजित 26 रनको योगदान दिनुभयो। सुदूरपश्चिमका शेर मल्लले 2 र मिलन बोहराले 1 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम 38.1 ओभरमा 150 रनमै समेटिएको थियो। आर्मीका अलराउण्डर बसीर अहमदले 9.1 ओभरमा 35 रन खर्चेर 5 विकेट

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै छ?
1: आफ्ना कान्छा भाइको बिहा नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25। पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844-27-359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम
2: यही जेठ 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क

0: घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस हुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
7: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या

0: भयो बहिनी, सबै कराएको हो, सबै कराएको
1: हो नै हो।
0: लौ न, अनि यो भुइँमा को खेल भुइँमा लडिरहेको?
1: हामी दुईले जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो पातले सर्पले टोक्यो। लौ न, के गर्ने हो न, लौ न, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाई हुन्छ। लौ न दाई, के गर्ने होला? लौ न,
0: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
1: हुन्छ दाई, हुन्छ।
0: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

102.5 FM एकदमै खुल्लामा फटाफट डायल गर्ने यो कार्यक्रममा सहभागी जनाइकन म आफ्नो कान अर्जी अनुरोध और निवेदन कर्तीबाट र डायल गर्दै गरेर 091-5-61-255 अथवा 09-1-5-61-255 एकदमै खुल्लामा कार्यक्रममा सहभागी जनाइकाले आफ्नो कानमा रमाइलो गफ कानमा आफ्नो कान जानकारी कर्तीबाट यो कार्यक्रममा विशेष गरी आफ्नो कानमा रमाइलो गफ रही रमाइलो बातचित रही अन्ताक्षरी गीत गाइने अक्षर लुचि रह सब ग्रह सङ्घहरू हाम्रो कल कवि क साइकल छ क का के कि कु कुकै असाइकल छ अ आ इ उ ऊ ए आई कोही भी अक्षर से आफ्नो अन्ताक्षरी खेल बिठारू नेपाली भोजपुरी भाषाको गीत गाएकोलाई कार्यक्रममा सहभागी जनाइकन म आफ्नो कान आर्जी गर्न चाहन्छु। त्यो कार्यक्रममा सहभागी जनाइकन कार्यक्रममा आइटेकन कार्यक्रमको शुरूआतमा श्री गणेश कार्यक्रम रमाइलो गीत

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुलके विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग गरी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
3: साप बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठ मन परेछ। यी मौसममा आफन बस्यारामा पानी पैसा पिला कोर्से सुक्खा ठाउँको खोजीमा उक्रा बाहिर निस्कठ।
4: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रममा फेर साप मानव बस्ती लग्न आइसक्छ।
5: विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिहेसेक दिथा।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602004।
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
0: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
2: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
3: अनिवार्य अंग्रेजी,
5: सामाजिक गणित,
3: ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्त शास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849858808।
0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
2: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
2: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टिकापुर अस्पताल, टिकापुर कैलाली। Thank you.

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलकोर से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव मुकरण यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: विजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
5: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848578।

0: कहाँ जाने हो त? न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
1: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
2: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन माथि गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त छाट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
1: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684412088, 98486239261।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: ए रजनी, त्यो पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
6: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
5: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
6: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
5: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
6: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिद्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
5: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। सर्प त आफै फर्किएर बारीतिरै गयो।
6: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
7: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनु।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
0: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: होइन चाइनाजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनिजो माइलो
5: के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
8: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो भनै नाउने न पट्टा नि पैना त
9: अनि गहना बनैना त हो, दुकान खोस्ती खोस्ती परेशान आटौ, कहाँ बनाऊ कहाँ बनाऊ।
8: तुहार बाट अस्तरा तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छ कि कत्रा सुग्घर बनाएको ल बाटी।
9: ए ले ले ठिकै बा, चल हाली भात वात खाइ आऊ, जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक, टिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
8: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
10: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
11: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
12: यही जे 23 गते शनिबारका दिन
11: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
10: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
11: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
12: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
11: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
5: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टीकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 9870106772।
9: स्वास्थ्यका लागि पानी।
10: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
11: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
10: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
11: कहाँ हुनु भाइ, टीकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
12: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
10: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
13: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
14: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
11: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।
15: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
16: ए, त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
17: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
18: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
15: भनेदेखि सबै कुरा पाउने रहेछ।
19: टीकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स,
1: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टीकापुर।
19: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814860204।

0: ए बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: असार 6 गते पहिलो शनिबार
6: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
8: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: आउने दिन असार 6 गते पहिलो शनिबार
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-63-77-72।
9: नरेन्द्र दादु, मैं तो अपना फोन इतनी डर से आ गई है। भौती कहाँ बाटी?
10: ओ गोंदी में सुतल बाटी बाबू, चोली न भरी
9: फौजी कहाँ से काटे अपना हरक आदर पावे तो सफा सुखर बने लो बाटी तर फिर काटी तो जा रहा अपना है ना
11: यहाँ पोली ऊपर कट लगो नानी अपना एम्बुलेंस है ना खबर तो करना बाटा कटा देर में को आप ना हो
9: ना ते बाबूजी हमरे बाटी अपना है ना कुछ नहीं हुई बिन ग्वारा है ना जिन से रेगी वो नरेश दादू एम्बुलेंस से ना समय लागे से था नगर के को मोटरसाइकिल बाक ला से उन्हें मैं बैठा कर बाबूजी है ना सरपरल सा उपचार केंद्र ले जीना तैयारी करो पड़ल
10: ये बेला तक खैला जात फे दिए न्यू इट ना स्वयं सेविका दीदी
9: हो अब ना ठीक करी डॉक्टर और निकार सम गरमेन कुछ से खवाई ली हुई
12: सपवा कट्टी की सहज वातावरण बनाइकना सप कटलक अंगहन स्थिर बनिना प्रयास कर पठा तम्म कस गेलक लुगा गरगहना घरी पेटी मुन्द्री बाकल सेत पापर करारी बेरम्या अप्रेल से झन समस्या भिना भेलको सेत बेरम्यान शान्त रह सहयोग कर पठा क्युमने सप कटलक ठाउँसे उपर दौडीले कस ख भन्नाथे कठ असी कर्ण से रक्त संचारमा समस्या होइसक्था जेहीले करबेल सप्वा दशलक शरीरको भाग काठ फाक पाउन अवस्था थिए आइसिक्था
13: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइलाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा हेर सेभ दिठा
14: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: पर्यो नि हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
1: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
0: के गर्छ र सन मेडिकेयरले?
1: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
0: यति गरेपछि धेरै राहत हुने रहेछ त।
1: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
0: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
2: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
7: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
6: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना शुरू जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
7: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
6: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
7: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
6: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
7: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
6: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
7: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
6: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
7: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
6: नेतृत्व विकास।

0: व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
8: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गल सूत्र पन भाँची गयो।
7: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
8: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442018, 9486349261।

0: ए बा आइकै क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, कमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-67-72।
5: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुखद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9864147 99 24 60 25 32 अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9864 68 25

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: सामाजिक सञ्जालमा गाली धम्की फोटो भिडियो दुरुपयोग नक्कली आईडी बनाएर हैरानी यी सबै महिला हिंसा हुन्।
5: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
4: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
5: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। समयमै विद्युत लाइन नबन्दा टीकापुरका उपभोक्तालाई समस्या, विद्युत लाइन चाँडो बनाउनु पर्ने नागरिकको माग। टीकापुर वन संरक्षण समिति कृषि वनको अवधारणामा अघि बढ़दै वनमा तरकारी उत्पादन गर्ने गरेको अध्यक्ष नयन सिंह ठकुलाको भनाई। मन्त्री परिषद बैठकद्वारा ओजन तह संरक्षण सम्झौता अनुमोदन, भूमि समितिमा पदाधिकारी नियुक्त, प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेमका लागि छनौट। अब खोज खबर विस्तारमा। टीकापुर लम्की विद्युत प्रसारण लाइन समयमै नबन्दा नागरिकहरूलाई समस्या भइरहेको छ। एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको विद्युत प्रसारण लाइन बनाउने काम अझै पनि नसकेका कारण नागरिकहरूलाई समस्या भइरहेको हो। थप खबर सहकर्मी रत्ना पुन मगरबाट।
1: एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको लम्की टीकापुर विद्युत प्रसारण लाइनको काम समयमै नसकिँदा विद्युत आपूर्तिमा समस्या आउने गरेको छ। विद्युत उपभोगको माग बढ़दै गएपछि प्राधिकरणले भजनी राजापुर टीकापुरका लागि एउटै खम्बामा अलग अलग लाइन ल्याउने गरी 33 केवी लाइन बनाउन थालेको हो। 10 मिटरको खम्बामा 30 वर्ष अघि सिधै तानिएको लाइन खेतै खेत परेकाले अहिले रूख लाग्ने र मरमत सम्भार गर्नुपर्दा कठिन भएपछि सड़कको किनारै किनार नयाँ लाइन बनाउन थालिएको छ। अहिले टीकापुरमा 10 मेगावट राजापुर र भजनी स्टेशनबाट करिब 6-6 मेगावट विद्युत खपत भइरहेको छ। 22 मेगावट माग हुँदा 17 मेगावट विद्युत प्रवाह गर्न सक्ने क्षमताको लाइन पग्लिएर तार चुडिने, जम्पर लाग्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरणको टीकापुर वितरण केन्द्रका प्रमुख इन्जिनियर आनन्द सापकोटा बताउनुहुन्छ। यहाँ विद्युत माग बढ़ेका बेला 160 भोल्टसम्म झर्ने, विद्युतीय उपकरणहरूले काम नगर्ने र आपूर्ति बन्द हुने समस्या भइरहेको टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा बताउनुहुन्छ।
2: मेसिनेरीहरू बिग्रिनेदेखि लिएर सबै यो वायरिङ सर्टदेखि सबै समस्या भएको छ। त हामीले अस्ति घरमा पनि थियौँ होइन, त्यो जाँदाखेरि यो फिडरको समस्या हो भनेर भन्नुभयो। त्यो फिडरको समस्या भएको कारणले गर्दा ट्रान्सफर्मर एकदम पुरानो छ, अब चेन्ज गर्दैछु भन्दै हुनुहुन्थ्यो।
1: जडान कार्य मात्रै निर्माण कम्पनीले गर्ने भएकाले सामग्री उपलब्ध गराउने र साइट क्लियर गर्ने काम ढिलाइ भएकाले कार्य सम्पन्न गर्न पनि ढिलो भएको लक्ष्मण निर्माण सेवाका प्रतिनिधि जीवन राणा बताउनुहुन्छ।
3: पोल थिएन बीचमा, त्यसरी हामीले सिमेन्टको पोल हाल्यो, बीचमा पिन पनि छैन, अहिले सिङ्गल सर्किट तान्ने भन्ने कुरो भएको थियो। त्यो एउटा यो डिस्पेन्डल पनि गर्नुपर्ने थियो नि, यो पुरानो लाइन थियो कि, यसको फाइल पनि उठाउनु पर्ने थियो। यो जुन अहिले हाम्रो डिस्पेन्डल गरेको थियो नि, मैले यसमा अर्को सानो लाइन थियो त्यसलाई हटाएर यो बनाए, यो पनि अफिसबाटै स्वीकृति गराउनु पर्ने थियो। प्राधिकरणले नै गर्छ, एक वर्ष हो अनि बीचमा चाहिँ सामानहरू नभएर भएको थियो। साइट अहिले नखुलेर पहिले सिमेन्टकै पोलमा गर्ने भन्ने कुरो भएको थियो। पहिले हामी खल्डा पनि खाने त्यहाँनिर, त्यो जुन डेलिसको पोल थियो नि, पोल छैन अहिले, यसमै गर्ने भन्ने कुरा भयो भने यसमै अवस्थित फाइल पनि उठाए, तारहरू पेन्डल गरेर त्यो केबल हाल्न लगाएको छ, घटाएर नि हाम्रो पोल हालेर नि तान्ने भन्ने कुरो हो। अब यसमा पनि होचो हुने जस्तो भयो, अब यो फ्लामकै पोल हाल्ने कि भनेर अहिले। अब त हाम्रो आरदर्शीमा सकिन्छ, टिकापुर सशस्त्र ब्यारिक छ नि, त्यहाँदेखि अपग्रेड गर्नुपर्ने छ कि। अब सटडाउन कस्तो हुन्छ, अब सटडाउन दियो भने चाँडो सकिन्छ, अब अरू काम पनि हाम्रो यो महिनामा सकिन्छ।
1: प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख इन्जिनियर दीपक चौधरीले खम्बा र पिन इन्सुलेटर केन्द्रले ढिलो पठाएकोले अमौरीमा सुकेका दुई रूख, पथरियामा व्यक्तिगत जग्गामा रहेका लिप्टिसका रूखहरू हटाउन बाँकी रहेको, एउटै खम्बामा डबल लाइन क्रस लाइन भएकाले समय लागेको बताउनुभयो। उहाँले छिट्टै लम्की तोरैयापुर क्षेत्रको 9 किलोमिटर लाइन चार्ज गरेर भजनी चलाउने कोशिश भइरहेको र यसले टीकापुरको लोड कम हुने पनि बताउनुभयो। प्राधिकरणले 4.5 करोड़को लागतमा लम्की टीकापुर 16 किलोमिटर नयाँ लाइन बनाउँदैछ। डबल सर्किट तार राख्न मिल्ने 500 जति खम्बा गाडेर विद्युत आपूर्ति क्षमता बढ़ाइँदैछ। समयमा लाइन नबन्दा यहाँको आपूर्ति व्यवस्था प्रभावित भइरहेको छ।
0: सहकर्मी रत्ना पुन मगर। अब बाँकी खबर। कर्णाली मावि टीकापुरमा सोमबार विद्यालय मतदाता शिक्षा कार्यक्रम गरिएको छ। नमूना मतदाता मतदान समेत गरिएको छ। नमूना मतदानमा कक्षा 10 अध्ययनरत विद्यार्थीहरू सहभागी थिए। पहिलो पटक नमूना मतदानमा सहभागी भएपछि विद्यार्थीहरू खुशी भएका छन्। थप खबर सहकर्मी पूर्ण विकबाट।
4: कर्णाली मावि टीकापुरमा विद्यालय मतदाता शिक्षा कार्यक्रममा सहभागी हुँदै कक्षा दश

0: मतदान प्रक्रियामा सहभागी हुँदा खुशी लागेको बताउँछिन्। उनले कार्यक्रममा भोट कसरी हाल्ने, भोट हाल्दा कसरी पट्याउने र सदर मत कसरी बढाउने भन्ने कुरा थाहा पाएको बताउँछिन्।
1: हाम्रो विद्यालयमा भएको निर्वाचन शिक्षा कार्यक्रममा भाग लिँदा म खुसी छु। हामीले फर्स्ट टाइम भोट हाल्ने सिकेका छौँ। मैले आफूले चाहेको उम्मेद्वारलाई गोप्य भोट हाले र बेर्ने तरिका पनि सिकेर खुसी छु।
0: रिया र ऋतिका जस्तै झरना ठकुला पनि खुसी छन्। उनले पनि पहिलो पटक नै मतदान कार्यक्रममा सहभागिता जनाएकी हुन्। उनले पनि नमूना कार्यक्रमबाट धेरै कुरा सिकेकी छन्।
2: हाम्रो विद्यालयमा निर्वाचन शिक्षा भइरहेको छ। म कार्यक्रममा पार्टिसिपेट भएकी छु। भोट हाल्न पाएमा म आफूलाई धेरै खुसी ठान्दछु। म 16 वर्षमा फर्स्ट टाइम भोट हालेमा आफूलाई धेरै खुसी व्यक्त गर्दछु। मैले भोट कसरी हाल्ने, कसरी बेर्ने भने
0: प्रदेश निर्वाचन कार्यालय कैलालीले कैलालीका अधिकांश विद्यालयहरूमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिरहेको छ। विद्यार्थीहरूलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिन कार्यक्रम गरिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताउनुभयो। उहाँले आजका बालबालिका भोलिका मतदाता उम्मेद्वार र निर्वाचनका प्रचारको माध्यम भएकोले बदर मतको संख्या घटाई सदर मत वृद्धि गर्ने उद्देश्यले विद्यालय स्तरमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
3: यसको मुख्य उद्देश्य भनेको लोकतन्त्र निर्वाचनका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनु रहेको छ र यसका साथसाथै विद्यार्थीहरूलाई विशेष गरी मतदान प्रक्रियाका बारेमा, मतदानमा कसरी सहभागी हुने त्यो विषयमा र निर्वाचन प्रक्रियाका बारेमा हामीले उहाँहरूलाई जानकारी दिने उद्देश्य हो। यसका साथसाथै उहाँहरूलाई नमूना मतदानमा सहभागी भएर सदर मत बदर मतको विषयमा पनि जानकारी हामीले दिएका छौँ। यसको मुख्य उद्देश्य भनेको हाम्रो बदर मतलाई कम गर्नु हो र विद्यालय मतदाता शिक्षा मार्फत विद्यार्थीहरूले आफ्ना अभिभावकहरूसित पनि मतदाता नामावली दर्ता लगायतका विषयमा पनि उहाँहरूले जानकारी गराउनुहुन्छ।
4: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद सत्कारका लागि सुरक्षित भएको छ। उहाँ विरूद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएका एक सांसदले समर्थन फिर्ता लिएपछि प्रस्ताव कमजोर बनेको हो। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएका 9 सांसद मध्ये प्रदेशसभा सदस्य डम्बरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिनुभएको हो। उहाँले कंग्रेसभित्रको एकता कायम राख्नु र प्रदेशको बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भएकाले हस्ताक्षर फिर्ता लिएको बताउनुभयो। महराको निर्णयसँगै मुख्यमन्त्री शाह विरूद्धको अविश्वासको प्रस्तावमा समर्थक सांसदको संख्या घटेको छ, जसले तत्कालका लागि शाहको पद जोगिएको छ। यसअघि नेपाली कंग्रेसका बहुमत सांसदले शाहलाई संसदीय दलको नेताबाट हटाउन मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य दिवान सिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव कंग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो। कंग्रेसभित्र नेतृत्व परिवर्तनको विषयमा देखिएको विवादका बीच एक सांसदले हस्ताक्षर फिर्ता लिएपछि दलभित्रको शक्ति सन्तुलनमा नयाँ मोड आएको छ। खोज खबरमा टीकापुर वन संरक्षण समिति कृषि वनको अवधारणामा अघि बढ़दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
6: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
6: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
5: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
4: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुर नगरपालिकामा सामुदायिक र नगरपालिका मातहतका गरी दुई किसिमका वनहरू रहेका छन्। सामुदायिक वनले आफ्नै कार्ययोजना र विधान अनुसार काम गरिरहेका छन् भने नगरपालिका मातहतका वनहरूले नगरपालिकासँगको सम्झौता अनुसार काम गर्ने गरेका छन्। यसैमध्येको टीकापुर वन संरक्षण समिति पनि एउटा नगरपालिका मातहतको वन हो। नगरपालिका मातहतको वन भए पनि टीकापुर वन संरक्षण समितिले विभिन्न किसिमका वन संरक्षणका कामहरू गरिरहेको बताएको छ। यसै विषयमा मैले टीकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुलालाई टीकापुर वन संरक्षण समितिले अहिले के कस्ता कामहरू गरिरहेको छ भनी सोधेको छु। यो समाचार हामी केही समयपछि प्रसारण गर्नेछौ। अब बाँकी समाचार। सरकारले संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम युनेप अन्तर्गत ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्था

0: उत्पन्न न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। आज दिउँसो बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको सिंहदरबारमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले वातावरण संरक्षण र ओजन तहको सुरक्षासँग जोडिएकाले उक्त महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको बताउनुभयो।
1: 2083 साल जेठ 19 गते नेपाल सरकार मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू पढेर सुनाउँछु। युनाइटेड नेशन इन्भाइरोमेन्ट प्रोग्राम युएनईपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने, सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गर्ने, सम्बद्ध 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिनले थप गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला कास तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने काठमाडौँ, पद्मनीति श्रोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
0: प्रतिपक्ष दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधि सभाको आजको बैठक शुरू हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्ति सच्याउन माया गर्दै उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख डोलोप्रसाद अर्यालले संसदको यसअघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यानाकर्षण समेत भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्ने समय दिनुभयो। त्यसक्रममा नेपाली कंग्रेसका सांसद अभिषेक प्रताप शाह, श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओली, नेपाली कंग्रेस पार्टीका सांसद, नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलाल र नेकपा एमालेका सांसद गणेश ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालीनसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने हुनाले देशको हितका लागि गल्ती सच्याएर अघि बढ़नु राम्रो हुने सुझाव दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता विष्णुराज आङदाम्मेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। प्रतिनिधिसभाको अर्को बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्नेछ। अब टीकापुर वन संरक्षण समितिका कुरा। टीकापुर वन संरक्षण समितिले विभिन्न काम गरेर सामुदायिक वनको संरक्षण गरिरहेको बताएको छ। यसै विषयमा मैले टीकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुलालाई टीकापुर वन संरक्षण समितिले अहिले के कस्ता कामहरू गरिरहेको छ भनी सोधेको छु।
2: यो हाम्रो टीकापुर वन संरक्षण समितिको यो एरियामा हामीले अहिले यस वनलाई कृषि वनतिर रूपान्तर गरौं कि भन्ने सोचका साथ हामी अगाडि बढेका छौं, जसको हामीले अहिले यो गत बर्खामा साउनको महिनामा 300 बोटाहरू कलमे आँप छन्, विभिन्न जातिका कलमे आँप रोपेका छौं। त्यसैको संरक्षणको लागि यहाँ बाख्राहरू छाडा गाईडिङ्गाहरू यहाँ आउने हुनाले बाहिर घेरा पर्खालको साथै बाख्राहरूलाई त तारबाट हाले पनि छिरेर आउँछन्। ती गोलाहरूलाई भन्दा पनि तिनीहरूबाट ती पाठा बाख्राबाट सुरक्षाको लागि हामीले भिन्डी र खुर्सानी लगाएका छन्, जसको केही हदसम्म केही अलिकति समितिमा पनि 2-4 पैसा आमदानी होस् र यो आँपका बोटाहरू बचाउनमा पनि हामी सफल हौं भन्ने उद्देश्यले हामीले यो आँप र भिन्डी लगाएका छौँ अहिले तत्कालमा। अहिले यहाँ अलिकति हामीलाई सिँचाइको अलिकति अभाव भएको छ। हामीले एउटा बोरिङ त गाडेका छौँ, 2 इन्चको बोरिङ गाडेका छौँ। 2 इन्चको सिँचाइले पर्याप्त मात्रामा पानी नभएर अहिले हामीलाई फेरि एउटा ठूलो 4 इन्चकै बोरिङको आवश्यकता भएको छ। हामीले स्थानीय सरकारसँग पनि पहल गरेका छौँ, जहाँसम्म हुन्छ अब एउटा हामीलाई उपलब्ध हुन्छ भन्ने हामीले विश्वस्त छौँ। र बाँकी त्यो क्षेत्रमा पनि हजुर देख्न सक्नुहुन्छ, यहाँ जोतखोत गरी हामीले ठिक्कै बनाएको छौँ। यसमा पनि हामीले 200 बोटा कलम बोटको हामीले अर्डर भइसकेका छ। आजभोलि त्यो टन्टलाट घाममा त बोटा बचाउन गाह्रो छ, अब केही दिनभित्रै हामी अषाढको महिनामा यसमा 200 बोटा आँप फेरि थप्नेछौँ। यता केही बोटाहरू मरेका छन्, यसमा पनि हामीले आँपका बोटाहरू फेरि थप्नेछौँ। यसै गरी हामीले यो वनलाई एउटा दाउरा र घाँस काठमा मात्रै निर्णय नभई कृषि वनतिर रूपान्तर गरी एउटा समितिको आय आर्जनमा पनि वृद्धि होस्, साथै जंगली जनावरको पनि जीवको उपार्जन होस् भन्ने उद्देश्यले हामीले यो कृषि अवधारणा ल्याएका हौ। अब यहाँ फलफूल रोप्दा केही हुँदा अब समितिलाई नाफा त हुन्छ नै, वनका वन्यजन्तुहरूलाई पनि उनीहरूको केही हदसम्म उनी आहाराको काम गर्ने हुनाले उहाँको पनि जीवको उपार्जन हुने भयो। त्यसैले हामीले यहाँका यस जंगलमा भएका पशु पक्षीदेखि लिएर जीव जन्तुसम्म सबैको संरक्षण गर्न हाम्रो उपभोक्ता समितिको दायित्व हो, त्यसैले हामी यसमा लागिपरेका छौं। अब यो जंगल को पूरा क्षेत्रफल लगभग 180 बिघा 18 कट्ठा चार दुर हो, जसमध्ये खेलकुद र पोलिटेक्निकल यो कलेज यता खेलकुद गरी यो जंगलबाट 180 बिघाबाट 47 बिघा पोलिटेक्निक र खेलकुदलाई नगर विकास समितिले हस्तान्तरण गरिसकेको छ। बाँकी 133 बिघा 18 कट्ठा छ अहिले। यसै मध्येमा गौशाला टिकापुर गौशाला पनि यसै टिकापुर वन संरक्षण समितिभित्र अन्तर्गतकै हो। गौशाला पनि हामी लागिपरेका छौं, यो वन नै जीवन हो, वन बिना केही पनि सम्भव छैन। जन्मदेखि मृत्युसम्म जंगल अनिवार्य भएको नाताले जंगलको संरक्षण गर्न प्रत्येक नेपालीको हाम्रो एकदम परम कर्तव्य पनि हो। त्यसैले यसपालि फेरि हामीले यता आँपहरू पनि अगाडितिर हामी अलि जडीबुटीतिर औला खेती पनि गरौं कि भन्ने सोचका हामीले अवधारणा लिएका छौं। केही औला खेती पनि हामीले लगाउनेछौँ यो बीचबीचको खाली ठाउँमा, र अन्य प्रजातिका बोट बिरुवाहरू पनि हामीले प्रत्येक साल रोप्दै आएका छौं। तर यहाँ बचाउन गाह्रो छ, गौशाला नजिकै भएको नाताले छाडा गाई वस्तुको कारणले गर्दा बचाउन सकिँदैन। तैपनि हामी निरन्तर लागिपरेका छौं। यहाँ विभिन्न जातिका वन पैदावार हाम्रो यहाँ छ, सिसम भयो, साल त लगभग झण्डै लोप भइसकेको छ, अब यहाँ छैन। हिजोका दिनमा केही थिए सालका बट्टाहरू, अहिले छैन। सिमल छ, सिसम छ, जाबिनाहरू छन्, अन्य विभिन्न जातिका बुट बिरुवाहरू छन्। जस्तै यसमा बाँस छ, हामीले बेत पनि लगाएका छौँ यसमा। तर समस्या के छ भने हामी यहाँ बुट बिरुवा रोप्छौँ तर यसलाई उपभोग गर्न अलिकति यहाँ गाह्रो छ। यो जंगल स्थानीय सरकारको मातृत्वको जंगल भएको हुनाले यो दर्ता नभएको जंगल यहाँ अलि कानूनको अभावले गर्दा हामीले अलिकति उपभोक्तालाई अलिकति असहज वातावरण भएको छ। हामीले त्यसको अब कटानी गर्न अलि हामीलाई अलिकति बाधा भएको छ। स्थानीय सरकारसँग बारम्बार हामीले पहल गरेका छौँ। स्थानीय सरकारले केही न केही जंगल निजी वन सम्बन्धी नियम कानून बनाउनु पर्छ भन्ने हामीले बारम्बार उहाँहरूसँग गुहार रिक्वेस्ट गरिरहेका छौँ, तर लाग्छ उहाँहरूले अब केही दिनमा गर्नुहुनेछ।
0: अब बाँकी खबर। नेपाल एडभेन्चर रनिङ फेडरेशनले आगामी असार 3 गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र असामको रामारोसनमा स्काई रन वे 2026 आयोजना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोसन गाउँपालिका र साफेबोका नगरपालिकाको समन्वय र सहकार्यमा हुन गइरहेको स्काई रन को मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेशनले जनाएको छ। 12 बन्द 18 खण्डका नामले प्रख्यात समुद्री सतहबाट 2050 मिटरदेखि 3850 मिटरसम्म फैलिएको रामारोसन क्षेत्रका हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिमश्रृंखलाका बीच हुने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। 28 किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरूष तथा महिला खुला विधा समावेश गरिएको छ। यस्तै स्थानीय युवालाई प्रोत्साहन गर्न 20 वर्ष मुनिका लागि 5 किलोमिटर सामुदायिक दौड़ समेत राखिएको छ। प्रतियोगितामा 100 खेलाड़ीको सहभागिता हुने आयोजकले जनाएको छ। 7,52,000 रूपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा खुल्लातर्फका विजेता, उपविजेता, तेस्रो हुने कर्मशलाई 1,75,000 र 50,000 रूपियाँ पुरस्कार पाउनेछन्। अन्य विधाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा फेडरेशनका अध्यक्ष एकेन्द्र कुंवरले जानकारी दिनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिलाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 9844-27359 र 9848-72-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै
0: खोज खबरमा अब पालो जनआवासको प्रशासनिक निकायहरूमा सेवा गराएको पनि भीड़भाड़ हुने गर्छ। आजको जनआवाजमा हामीले इलाका प्रशासन कार्यालयको सेवा कस्तो भइरहेको छ भनी केही सेवा गराईलाई सोधेका छौं।
5: नमस्ते, मेरो नाम राजकुमार चौधरी, टिकापुर 9 देखि आएको टाढा झुङ्ग भोडे हुन्छ। त्यहाँबाट सेवा चाहिँ दुईटा कर्मचारी राख्नुपर्ने, अब एउटा मात्र राखेको छ, अब एउटा विधवा भयो भने एउटा हुनुपर्ने, अब यत्रो टाढाबाट आयो 4-5 जना हामी फर्किनु परिरहेछ, त्यत्रो टाढाबाट आयो फर्किनु पर्यो, अब अलिकति सुविधा राखिदिनु पर्यो, दुईटा कर्मचारी राख्यो भने एउटा अब विधवा पायो भने एउटा त हुन्छ होइन, अब कर्मचारी खै अब म त आज भर्खर मात्र आएको यहाँ, फेरि त्यत्रो टाढाबाट आयो काठमाडौँको परिचय पत्र त बढिसकेको छ, लिने मात्र हो मेरो लाने मात्र लानेमा पनि भएन, छुट्टी छ अरे अब एकैचोटि सोमबार आउनु, त्यत्रो टाढाबाट आएर नि फर्किनु पर्यो, त्यही दुःख लाग्यो, त्यो सुविधा राखिदिनु पर्यो, अब त्यत्रो टाढाबाट मान्छेहरू नफर्कोस्, मान्छेलाई अब गाडी भाडा तिरेर आएको हुन्छ त्यत्रो टाढाबाट, म त्यही भन्न चाहन्छु।
6: मेरो नाम जोशीपुर गाउँपालिका वार्ड नम्बर 5। अहिले हाम्रो इलाका प्रशासनमा जस कामहरू छिटो छरितो राम्रो किसिमले व्यवस्थित किसिमले गइरहेको अवस्था छ, देखिरहेको छु मैले, है कर्मचारीहरू लेजी पनि थिए, भनेको समयमा गरिदिने थिए, अहिले 9 बजे नै पुगिरहेछ, जस भनेको अनुसार नियमित रूपमा काम गरिरहेछन्, अहिले आफ्नो जिम्मेवारी नै वहन गरेको अवस्था देखिरहेको छु मैले, शुद्ध खानेपानीको व्यवस्था पनि छैन, आएको सेवाग्राहीहरूलाई बस्ने सेवा सुविधाहरू भइदिएको अझै राम्रो हुन्थ्यो, वेटिङ लिस्टमा बस्ने व्यक्तिहरू चाहिँ त्यहाँ भुइँमा बस्नुपर्ने अवस्था देखिरहेछ नि त, त्यही अलिकति सुधार गर्दा राम्रो जस्तो लाग्छ मलाई।
7: नमस्ते, मेरो नाम सपना टमाटर कैलाली, अनि म परिचय पत्र बनाउन आएको इलाका प्रशासन कार्यालयमा, फर्स्ट टाइम आएको भनौँ, राम्रै छ, काम प्रति पनि ठिकै छ, म परिचय पत्र बनाउन आज आएको, जे छिटै भइहाल्यो, सोचे भन्दा राम्रो भयो, पहिला त लाइन लाग्नु पर्थ्यो, ऊ गर्नु पर्थ्यो, मतलब धेरै टाइम लाग्थ्यो, यताउता ऊ गर्थ्यो, अहिले पहिले जस्तो छैन, अनि धेरै राम्रो भएको छ।
8: मेरो नाम हिरा देवी चौधरी, गाउँ डिबीपुर, म ठेगाना हो डिबीपुर वडा नम्बर 7 परिचय पत्र और नागरिकता बनाए आयल रही, तो समय मन सब चीज बढ़िया से बन गई, नागरिकता और परिचय पत्र बढ़िया से, कोनो ठाव में हम ना कि ढीला करने, सब ठाव में हली हली कर देने, एकदम बढ़िया से बन गिलस, बढ़िया से करही कही के आशा बा, दूर से अले से मैंने यहाँ समय में बना देते, बढ़िया से कहो हली हली कर देते हैं।
9: मेरा नाम निरपति कहो, लम्की चुवा नगर पालिका वार्ड नंबर 4 हो, मेरे घर ठीक है, अभी प्रशासन में राम्री काम भैर पहले को भाग फरक छो ठीक है, पहले को भाग सुधार भैर पहले अब 10 बजे शुरू होने 4 बजे बंद भैया 9 बजे 5 बजे गई मो तो खास करी राष्ट्रीय परिचय पत्र बनाने आगे हो ठीक है एकदम राम लाइनबद्ध तरीका भैर काम पहले को भाग अगले चाहे नागरिकता बनाने में आगे राम है फटाफट भो राष्ट्रीय परिचय पत्र बनाने आगे अलग फटाफटे काम भो राम जी हो किन्नी बानी को भित्र व्यवस्था भैया राम होना अरुण चाहे अलिकता के कर्मचारी पहले को भाग थपे दिए राम होने अब धेरे सुधार तो भाग अलग पहले को भाग कर्मी में सुधार
0: अब बाँकी खबर टिकापुरमा मानव अधिकार तथा शान्ति समाज कैलालीको 30 स्थापना दिवसको अवसरमा आदर्श नागरिक समाजको परिकल्पना शान्ति समाजको अवलम्बन गरेको बाटो विषयक नागरिक संवाद कार्यक्रम भएको छ। मानव अधिकार तथा शान्ति समाज कैलालीका सभापति भोजराज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका केन्द्रीय सचिव तथा मानव अधिकार तथा शान्ति समाजका पूर्व सभापति भक्तबहादुर विश्वकर्माले स्वागत मन्तव्यसहित कार्यक्रमको अवधारणा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नागरिक समाज टिकापुरका संयोजक भीमराम सपाई, नेकपा एमाले टिकापुरका नगर सचिव भानुभक्त जैशी, नेपाली कम्युनिष्ट पार्टीका दयाराम सञ्जाल, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सदस्य टेकबहादुर सार्की तथा एमनेस्टी इन्टरनेशनलसँग आबद्ध मथुरा प्रसाद नेउपाने लगायतले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले मानव अधिकार तथा शान्ति समाजले विगत 30 वर्षदेखि मानव अधिकारको संरक्षण, शान्तिको प्रवर्तन तथा लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरणका लागि पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको बताउनुभयो। साथै आगामी दिनमा पनि मानव अधिकारको रक्षा र सामाजिक सद्भाव कायम गर्न संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रमको सञ्चालन मानव अधिकार तथा शान्ति समाज कैलालीका सचिव दीपक बोगटीले गर्नुभएको थियो। अब खेल समाचार। नेपाल एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ। मलेसियामा जारी छनौट खेलमा मंगलबार घरेलु टोली मलेसियाले चीनलाई 9 विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो। जितका लागि 85 रनको लक्ष्य पछ्याएको मलेसियाले 7.5 ओभरमा 1 विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 84 रन बनाएको थियो। यससँगै समूहबाट मलेसियाले पनि छनौटको यात्रा तय गरेको छ। समूहमा लगातार दोस्रो हार बेहोरेको चीन छनौटबाट बाहिरिएको छ। अब समूहको अन्तिम खेलमा नेपाल र मलेसिया बीच बिहिबार प्रतिस्पर्धा हुनेछ। नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो। समूह बीमा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेको छ। समूहका शीर्ष दुई टोली एसियन गेममा छनौट हुने प्रावधान रहेको छ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। समयमै विद्युत लाइन नबन्दा टीकापुरका उपभोक्तालाई समस्या, विद्युत लाइन चाँडो बनाउनुपर्ने उपभोक्ताको माग। टीकापुर वन संरक्षण समिति कृषि वनको अवधारणामा अघि बढ़दै वनमा तरकारी उत्पादन गर्ने लक्ष्य गर्ने गरेको अध्यक्ष नरसिंह थापाको भनाई। मन्त्री परिषद बैठकद्वारा ओजनतह संरक्षण सम्झौता अनुमोदन, भूमि समितिमा पदाधिकारी नियुक्त, प्रतिनिधि सभाको बैठक 25 गतेसम्मका लागि स्थगित र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउत पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो. तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरामी, कहिले कोही बिरामी. म त दिक्क भइसक्यो. कसो कालले छिटो नलाग
2: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ. के भएको छ हौ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या. कहिले के रोग आउने, कहिले के समस्या आउने. म त हैरान भइसकेँ. छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी. सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ. भोक लागे लागे हुन्छ, खानै सक्दैन.
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो. हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्. साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्.
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरोला रोड, टिकापुर, कैलाली.

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98842 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
5: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।
6: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति रवि लामिछानेको दिल्ली दौड़। आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: कन्सर्निङ इण्डिया नेपाल बाउण्ड्री एज वेल एज दि सब्सिक्वेन्ट स्टेटमेन्ट मेड बाइ दि नेपाली फरेन अफिस।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै। आज पनि संसद अवरूद्ध। विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाब। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान।
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने। लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा। एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक।
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा।
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाई छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्धबारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताइएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र षड्यन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिश भारतसँग जोड़िएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। यसमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अर्यालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
6: यहाँले राख्नुभएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु। त्यस कारणले सदन पनि सञ्चालन गर्दैछौ, सभा सञ्चालन गर्दैछौ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दैछौ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
5: तर विपक्षी दलका सांसदहरूले आफ्नो अडा नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले चाहिँ नि आवेगमा आएर अथवा चाहिँ नि बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड़ नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
5: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका उद्देश्य संसद अवरूद्ध गर्न नभई गम्भीर राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
7: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
5: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
8: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, दुई देशबीच संयन्त्रहरू भनिसकेका छन्।
5: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद नेउपाने, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने काठमाडौँ र पद्मनीति सोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई, सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजी पी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदिष्ट शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काई र कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यवसाय कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
0: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
9: कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्याएर हाम्रो बच्चा यहीँ हाल्यौं।
0: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
11: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औषध भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
15: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10 बज्नासाथ पाले दाईले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रा पछि पुगिन्छ खत्याड गाउँपालिका वडा नम्बर 11 रहेको महादेव मस्टा नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा सातमा अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा, अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
16: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने छ सात आठ जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
15: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोरा छोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
9: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो तीनटा बच्चा छ, तीनटा बच्चा यही स्कुलमा पढ्छ, मेरो तीनटै बच्चा फर्स्ट फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन दिइरहनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्यायौँ, यता ल्याएर हाम्रो बच्चा यहाँ ल्यायौँ।
15: विक्रम सम्वत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 सम्म अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
17: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद अहिले व्यापक सुधार भएको छ।
15: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
18: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पढ्थे, उजेल पढ्थे।
15: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
19: अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घटनी देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्नेछ।
0: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घामन 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
1: आलु उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलु उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गर्दैछौ।
19: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ, अझै त्योभन्दा पनि ठाउँ विशेषकै स्पेसिफिक प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
1: आलु खेतीको लागि सरकारको नेतृत्वमा एफएओको प्राविधिक सहयोगमा यो अभियान चल्दै गर्दाखेरि बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
19: विशेष गरी यो हाईआई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृंखलाको एप्रोचमा नै जान्छ। होइन, उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू नै। त्यस कारणले एफएको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ, होइन उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबै प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिस्यू कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ। भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ। त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ न, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानलाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ। उत्पादनबाट बजारसम्म माग जहाँ छ, जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भनेर त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौ। होइन, उत्पादन छ, माग छ, तर जोडिरहेको छैन। त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ। अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो। त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन। नेपाल मात्रै अब बाँकी रहेको छ, अलिक दुर्भाग्यपूर्ण रूपमा नै भनौँ, होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जीआईको कानून छैन। अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो। भनेको त्यो कानून नभए चाहिँ हामीले जीआई दिन मिल्दैन। त्यो जीआईले चाहिँ के हुन्छ, समुदायलाई कानूनी अधिकार दिन्छ कि, जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ, होइन, मुढेको आलु भनेर प्रसिद्ध छ। त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि त, तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
1: निश्चित
19: रहने भन्ने त्यो त हाम्रो कुनै छैन, हामी विश्वासको आधारमा उता गरिरहेछौँ। र हामीले जति पैसा मुडेको आलु भनेर तिरिरहेका छौँ, त्यो पैसा साँच्चै त्यो मुडेका किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन। त्यस कारणले यो सुनिश्चितको लागि उपभोक्ता पनि त्यही ठाउँको आलु हो, किन त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले 2-4 रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ, होइन, त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जीआई कानून चाहिँ एकदमै महत्वपूर्ण छ। अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई
1: पनि, यो कानून आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि के हुने अरू फाइदाहरू?
19: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन. त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ. त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुढे आलु भनेको छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन. त्यसको लागि चाहिँ मुढेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था. त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो.
1: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पारिराखेको छ. त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढ़ाउनको लागि एफएओले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
19: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौं काभ्रे जिल्लामा. यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ, म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौं. हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देखियो उत्पादन घट्ने. अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक संकेतले चाहिँ यसको सबैभन्दा ठूलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भनेर भन्छौँ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ. हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ. त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहितका खेती प्रविधिहरू पनि आएको छ. अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ. त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन. त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू, त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ.
1: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं.
0: रासपा सभापति लामी छानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ. भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तक्रियाको कार्यक्रम तय भएको छ. सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ. प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै. आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ. प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ. गण्डकी सरकारले बाझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ. र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ. हौस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. शुभरात्री, नमस्कार.

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वाइरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया, विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
1: इट शुड बी क्लियर टू ऑल कंसर्न्ड,
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो?
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढेर टिको द्विपक्षीय रूपमा यसबारे असहमत हुनुपर्ने कारण छैन।
0: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसंघको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने,
2: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको वहावमा परिवर्तन भयो भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन् जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपु लेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छन् भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसबाट यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
4: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
3: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनु भयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
4: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
3: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन द्विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउनु दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
4: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
3: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायहरूले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
0: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
5: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघिपछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
6: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
5: जुम्लाको हिया खोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
7: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइछै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। गोठमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। बानी पढियो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिरा छैन मलाई।
5: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
8: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसका आँगन जाने के सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ को साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
5: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती राउल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
2: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ़ने गर्छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
10: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी संदेश।
11: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छैन हेरेर मात्र खरिद गरौं।

0: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
0: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
0: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
0: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
0: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
0: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: ससानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
2: टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
4: यही जे 23 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
4: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
3: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: त्यो लामो घाँसको झारतिर नजाऊ है।
4: आया मरे नि बाबा। आया
3: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
5: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
4: ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
5: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
5: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
6: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मी प्रयापुनु तपदस्ता ब्रह्मान रसरस अंगनामा ल्यानपुगासे हिनेरह
1: एक गसिना हाम्रा सहयोग कैखल डेन्टीबाटी देन मोटरसाइकल घुमाकर धर्ने करिना
0: बैठा बैठा ब्रह्मान रसरस मोरपा छ बैठाई को एकजना ब्रह्मान पकड़ का बैठी उपचार केन्द्र सम पुगाइबेर ब्रह्म्या बेहोश हुइसेक नापुला कोसे पाछा से पकड़ का बैठा पर्था का
2: ब्रह्मान अगर हुना कै कमै पकड़ के बैठा टु सुनिल जी अपना देश मोटरसाइकिल स्वयं सेवक हुई कारण सर्पडंसक ब्रह्मान उपचार केन्द्र लैजिना सजिलो हुई बा
0: एम्बुलेंस और चार पहिया सवारी से मोटरसाइकिल जो सबको ठमा सजिला पादी था कतना ठमा मई असक मोटरसाइकिल स्वयं सेवक उपलब्ध बाट सजिला से वो झट्ट पाजिला से ब्रह्मान चार पहिया का सवारी साधन में सजिलो बिना मेर का सुचा का लगभग एंटी भेनम हुईला उपचार केन्द्र में लै जाए पर्था
1: अपना उम्र जैने करी ना मई द्वान लगा सके राजे
0: वहां न कतलक सपा का फोटो खींचना बाटी कर से उठेलन बिहा फोटो हुला से सपक चिन्ह सजिलो बैठा उपचार करना से सजिलो बैठा
2: फोटो मोर मोबाइल में बा अब हमरा जा जाई नहीं तो ढील हुई जी
3: सप डस दारण कर से उपचार कला मोटरसाइकिल चालक व मोटरसाइकिल स्वयं सेवक से सहयोग ली बिरमे आना अपना वो मोटरसाइकिल चालक का बीच में सुरक्षित हिना मेर से बैठाई वो लगभग एंटीवेनम उपलब्ध होना सर्पदंश उपचार केन्द्र में लै जा रही सप्प कटलसे मोटरसाइकिल चालक बनाई लगभग सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा करी
4: सर्पदंश संबंधी भर पर्द ओ सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाख आधिकारिक वेबसाइट www.snakebitenepal.org मा शेयर दिथा
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
7: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
6: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
7: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
8: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
7: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
8: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
7: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
6: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
7: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
6: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
7: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
6: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय
9: यो माटो प्यारो छ यो बाटो प्यारो छ
10: ए रुक रुक रुक
11: के भयो किन कराएको यस्तो
10: दाई यस्तो पनि हुन्छ र
11: 30 दिनसम्म अनलिमिटेड रे
12: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
11: हो र
10: हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
13: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टीकापुर लम्की विद्युत प्रसारण लाइन समयमै नबन्दा नागरिकहरूलाई समस्या भइरहेको छ। एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको विद्युत प्रसारण लाइन बनाउने काम अझै पनि नसकिएका कारण नागरिकलाई समस्या भइरहेको बताएको छ। एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको लम्की टीकापुर विद्युत प्रसारण लाइनको काम समयमै नसकिँदा विद्युत आपूर्तिमा समस्या आउने गरेको छ। विद्युत उपभोगको समेत माग बढ़दै गएपछि प्राधिकरणले भजनी राजापुर टीकापुरका लागि एउटै खम्बामा अलग अलग लाइन ल्याउने गरी 33 केबी लाइन बनाउन थालिएको हो। 10 मिटरको खम्बामा 30 वर्ष अघि नै सिधै तानिएको लाइन खेतै खेत परेकाले अहिले कहिले रूख लाग्ने कहिले मर्मत सम्भार गर्न समेत पर्दा कठिनाई भइरहेपछि सड़कको किनारै किनार लाइन ल्याउन लागि बताएको छ। अहिले टीकापुरमा 10 मेगावाट राजापुर र भजनी स्टेशनमा करिब 6-6 मेगावाट विद्युत खपत भइरहेको छ। 22 मेगावाट माग हुँदा 17 मेगावाट विद्युत प्रवाह गर्न सक्ने क्षमताको लाइन यसरी पग्लिएर तार चुन्दिने जम्पर समेत जाने काम भइरहेकोले विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख इन्जिनियर आनन्द सापकोटाले बताउनु भएको छ। यहाँ विद्युत माग बढ़ेको बेला 160 भोल्टसम्म झार्ने विद्युत प्राधिकरणले समेत उपकरणको काम नगर्ने र आपूर्ति बन्द हुने समस्या भइरहेको टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सेनाले बताउनु भएको छ। जडान कार्य मात्रै निर्माण कम्पनीले गर्ने भएकाले सामग्री उपलब्ध गराउने र साइट क्लियर गर्ने काम ढिलाइ भइरहेकोले कार्य सम्पन्न गर्न ढिला भएको लक्ष्मण निर्माण सेवाका समेत प्रतिनिधि जीवन राणाले बताउनु भएको छ। प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख इन्जिनियर दीपक चौधरीले खम्बा र पिन इन्सुलेटर केन्द्रको समेत ढिला पठाएकाले अमौरीमा सुकेका दुई रूख समेत पथरैयामा व्यक्तिगत जग्गा रहेकाले प्लटिङका समेत रूखहरू हटाउन बाँकी रहेको र एउटै खम्बामा डबल लाइन क्रस लाइन समेत भएकाले समय लाग्ने गरेको बताउनु भएको छ। उहाँले छिट्टै लम्की तोरैयापुर क्षेत्रको 9 किलोमिटर लाइन चार्ज गरेर भजनी समेत चलाउने कोशिश भइरहेको र यसले टीकापुरको लोड कम हुने बताउनु भएको छ। प्राधिकरणले 4.5 करोड़को लागतमा टीकापुर लम्की 16 किलोमिटर लाइन समेत बनाउँदै गरेको छ। डबल सर्किट तार राख्न मिल्ने 500 जति खम्बा समेत गाडेर विद्युत आपूर्ति क्षमता बढ़ाइरहेकोले समयमै लाइन नबन्दा यहाँका आपूर्ति व्यवस्था प्रभावित भइरहेको छ। कर्णाली मावि टीकापुरमा सोमबार विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरिएको छ। नमूना मतदाता कक्षा 10 अधमा अध्ययनरत विद्यार्थीहरू सहभागिता जनाएका थिए। पहिलो पटक नमूना मतदानमा सहभागी भए पनि विद्यार्थी खुशी भएका छन्। कर्णाली मावि टीकापुरमा विद्यालयमा मतदाता शिक्षा कार्यक्रममा सहभागी हुँदै कक्षा 10मा अध्ययनरत छात्रा रितिका चौधरीले पहिलो पटक मतदाता समेत बनी मतदान गरेकी बताएको छ। उनले आफूलाई मनपर्ने साथी उम्मेद्वारलाई गोप्य मतदान गरेको हुने मतदाता समेत मतदान गर्न पाउने खुशी लागेको र आफू मतदानमा समेत भए पनि धेरै कुरा बुझिएको समेत बताउनु भएको छ। त्यस्तै सोही विद्यालयकी अर्की छात्र रिया उपाध्यायले पनि आफू पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदा खुशी लागेको बताउनु भएको छ। उनले कार्यक्रममा भोट कसरी हाल्ने, भोट हाल्दा कसरी समेत पत्याउने र सदरमत कसरी बनाउने भन्ने कुरामा जानकारी पाएको बताउनु भएको छ। रिया र रितिका जस्तै झर्ना थकुल्ला पनि खुशी भएका छन्। उनले पनि पहिलो पटक नै मतदान कार्यक्रममा सहभागी भएकी हुन्। उनले पनि नमूना कार्यक्रममा धेरै कुरा सिकेको बताउनु भएको छ। सरकारले संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम युनिसेफ अन्तर्गत ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल समेत
पोर्तुगलको कार्यान्वयनमा सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। प्रतिपक्षी दलहरूले अवरोधपछि प्रतिनिधि सभाको बैठकमा जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधि सभाको आजको बैठक शुरू हुनसाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाएपछि समेत बैठक स्थगित भएको हो। त्यसपछि सभामुख दोल प्रसाद अर्यालले सांसदको अर्को बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलको तर्फबाट आफ्नो धारणाहरू आइसकेको कुरा त्यसमा आफ्नो ध्यानाकर्षण भएको समेत भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको हो। टीकापुरमा मानव अधिकार तथा शान्ति समाज कैलालीको 30 स्थापना दिवसको अवसरमा आदर्श नागरिक समाज परिकल्पना शान्ति समाजको अवलम्बन गरेको बाटो विषयक नागरिक संवाद कार्यक्रम भएको छ। मानव अधिकार तथा शान्ति समाज कैलालीका सभापति भोजराज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका केन्द्रीय सचिव तथा मानव अधिकार तथा शान्ति समाजका विश्वकर्मा भक्तबहादुर विश्वकर्माले स्वागत मन्तव्य सहित कार्यक्रमको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई, नेकपा एमालेका टीकापुरका नगर सचिव भानुभक्त जैसी, नेपाली कम्युनिष्ट पार्टीका दयाराम सञ्जल, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सचिव टेकबहादुर सार्की तथा एमनिस्ट इन्टरनेशनलसँग आबद्ध मथुरा प्रसाद नेपाने लगायतले मन्तव्य राख्नु भएको थियो। वक्ताहरूले मानव अधिकार तथा शान्ति समाजले विगतको 30 वर्षदेखि मानव अधिकारको संरक्षण, शान्तिको प्रवर्धन र लोकतन्त्रको मूल्य मान्यताको सुदृढीकरणका लागि पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको बताउनु भएको छ। साथै आगामी दिनमा पनि मानव अधिकारको रक्षा र सामाजिक सद्भाव कायम गर्न संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोर दिनुभएको छ। कार्यक्रम संचालन मानव अधिकार तथा शान्ति समाज कैलालीका सचिव दीपक बोगतीले गर्नुभएको थियो। र एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ। मलेसियामा जारी छनौट खेलमा मंगलबार घरेलू टोली मलेसियाले चीनलाई 9 विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो। जीतका लागि 85 रनको लक्ष्य पाएको मलेसियाले 7.5 ओभरमा 1 विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। यसअघि पहिलो ब्याटिङ गरेको चीनले निर्धारित 20 ओभरमा नै 9 विकेटको क्षतिमा 84 रन बनाएको थियो। जीतसँगै समूहमा मलेसिया पनि छनौट यात्रा तय गरेको छ। समूहमा लगातार दोस्रो हार खेपेको चीन छनौटबाट बाहिरिएको छ। अब समूहको अन्तिम खेलमा नेपाल र मलेसिया बीच बिहिबार प्रतिस्पर्धा हुने बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्री शारद तालनाम गरेको जंगलमा परमात्मा विराजमान होइरै बक्सेको बेलामा अचानक पूर्व डर लाग्दो प्रकारको कालिय नाम गरिएको नागको जब विष बगाएको समय रहेछ। लाल बाल गाई बाछा गोठालाले गएर ती गएर पान गरे। त्यतिखेर भक्रान सारा सम्पूर्णलाई लडाइदियो महाराज। त्यसको ठूलो यातना र कष्ट दिएको कारणले भगवान कालिय नाम गरेको नागको शिरमा गएर चढेर त्यसको यातनालाई अझै कड़ा प्रतिस्पर्धा को साथ में संघर्ष प्रभु करते हुए बक्सन भन्ने सम्मान को कथा इस अध्याय सुन्न भो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराण को अहिले कति कथा को वर्णन विस्तार गरिन्छ भने देख्ने संकेत मान महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। यसै प्रसंग को बीच में कालिय नाम गरेको नागले विष बगाएर परमात्मा त्यससँग लडाई गर्न सवारी हुनुभएको बखतमा सारा जनहरू दङ परेर हो भगवान प्रभुलाई बाधा पर्यो रे भनेर सारा जनहरू भागाभाग गरे। कोही जनहरू त्यही बेलामा लत्रेर मरे, कसैको असंकट पर्यो, कसैलाई समस्या भयो, त्यसै बेलामा भगवान सवारी हुनुभयो र उहाँका पिताजी र माताजी पनि मेरो छोरालाई बडो बाधा अडचन दिएछ कालिय नागले भन्ने बुझेर जब त्यहाँबाट अम्फाल्दै सवारी हुनुभएको थियो तर परमात्मा अहिले अन्तर्ध्यान शक्तिबाट त्यसका शिरमा चढ्नुभयो। राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेम पूर्वक आज्ञा गरिबक्सियो। त्यसै समयको बीचमा लौतस्त्रकार भगवानले विविध प्रकारको प्रयोजन खेल गरिबक्सियो। अब त्यो विविध प्रकारको खेल प्रयोजन मध्येमा अहिले लालबाल प्यारा गोपाल आफ्नै आमा बाबा सारा सम्पूर्णलाई विदाई दिएर अहिले लालबाल गाईबाछा गोठलाको साथमा प्रभुको सवारी भयो। कहाँ भयो? वृन्दावन खर्गमा। त्यो वृन्दावन नामको खर्गमा भगवानले नाचगान कीर्तन मनन भजन इत्यादि गर्दै होइ बस्नुहुन्थ्यो। त्यसै बेलामा अब वसन्त ऋतु लाग्यो, अब दौड़ाईको प्रयोजन गर्नु पर्यो भनेर वसन्त ऋतुको सन्दर्भमा दौड़ाईको कार्यक्रम भएछ महाराज परीक्षित। एउटा जोडासँग अर्को जोडा दौड़ने, जुन जोडाले जुन जोडालाई जित्छ जित्ने जोडालाई हार्ने जोडाले बोकेर निज ठाउँबाट ऐजना ठाउँमा भिसाइदिनु पर्ने नियम त्यो थियो। त्यहाँबाट दौड़दै जाने, टुङ्गामा पुग्दा जोले जित्छ जित्नेवालालाई हार्नेवालाले जितेको ठाउँबाट बोकेर यहाँ ल्याइदिनु पर्ने त्यस्तो नियम। अनि श्रीकृष्ण भगवानको र श्रीराम नाम गरेको गोपालको एउटा जोडा महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बक्सिएपछि अन्ततो गत्वा त्यस समयमा परमात्माले नाचगान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण प्रभावबाट जब दौड़ाईको प्रयोजन गरिबक्सु हो। श्रीराम गोपालको र कृष्ण भगवानको एउटा जोडा, अनुचार पुरू चारूको एउटा जोडा, अब फेरि त्यस्तै के पछाडि महान जोडाकोले लिएछ भनेदेखि भगवान कृष्णका दाजु बलरामसँग महान कुकर्मी त्यो दानवले जोडा लिएछ जसको नाम थियो प्रलम्बासुर। अनि रेप्रीले चिहान दौड़दै जाँदा सारा सम्पूर्णलाई जितिदिनुभयो बलरामजीले। त्यसलाई जब श्रीराम गोपालले परमात्मा कृष्णलाई जित्यो, परमात्मा यस किसिमबाट श्रीरामा गोपाललाई बोकेर निज ठाउँबाट आइदिन ठाउँमा ल्याएर बिसाइदिनु भयो, धन्य हो महाराज, कत्रो भाग्य प्रभुको बुई चढ्नु पायो, यस्तो प्रार्थना भएको थियो। अनि त्यसदेखि पछाडि फेरि अर्को प्रकारको खेल पनि प्रयोजन भयो गर्दै गर्दै गर्दै गर्दै जाँदा। अनि त्यसदेखि पछाडि सारा सम्पूर्ण प्रभावबाट प्रलम्बासुरलाई बलरामले जितिदिए। प्रलम्बासुरले बलरामलाई बोकेर निज ठाउँबाट अहिले ठाउँमा बिसाउनु पर्ने टुङ्गो कटाएर लगाएर समुद्रमा फाल्न आँट्यो। अनि त्यो थाहा पाएर च्याप त्यसका समीपमा समातेर जुल्फीमा समातेर जब खटाएर मारिदिनु भयो बलरामजीले। तर दाजु बलरामजी नहुँदै भगवान कृष्ण परमात्माले दाजुलाई जब सम्झेर रुन लाग्नुभयो, कहाँ जानुभयो मेरो दाजु भनेर सारा गाई बाछा गोठला सारा रुन लागे।

राम कृष्ण यस्ता प्रभाव विषयबाट जब बडो दाजु हराएको खण्डमा बडो चिन्तातुर व्याकुल भएर रुँदै हुनुहुन्थ्यो। तर भगवान श्री हरि जगतको नारायण बडा गम्भीर बाणीमा सवारी हुनुभएको छ महाराज परीक्षित। अनि त्यसदेखि पछाडिबाट लौ त कृष्ण लौ त मुरारी लौ मेरो भगवान भनेर अनि त्यसदेखि पछाडिबाट बडा गम्भीर सोचमा विचार गर्दै आफ्नो ध्यान मनन कीर्तनको प्रोग्राम तयारी भएको छ। त्यसदेखि पछाडिबाट कृष्ण भगवानले अब दाजु कहाँ गए भनेर बडा चिन्ताले आकुल व्याकुल भएर दाजुले यस किसिमबाट आफ्नो प्रभावबाट जब खोज्नु भएको थियो तर दाई आइपुग्नु भयो र दाई तपाईँले जब शत्रुलाई मार्नुभयो यदि म भए नसक्ने भन्नुभयो भगवानले र आफूलाई दाजुलाई भाइलाई सबैले मान्ने दाजुलाई कसैले नमान्ने हुँदाखेरिमा दाजुको पनि अलिअलि छाट आयो बल्ल नत्र हलो काना हालेर हिँड्नु मात्रै जोत्ने जस्तो र आखिरका बीचमा लौ न मेरो भगवान के गर्ने भनेर भाइको पनि सम्मान दाजुले गर्दी बक्से दाजुको सम्मान भाइले गरिदिइसकेपछि मर्यादा क्रमको स्थापित हुन गएको छ। र अब भगवान परमात्मा परमेश्वर जब ज्यादै महिना लायो छ जेठ महिना त्यो ज्येष्ठ महिनामा ज्यादै गर्मी भयो अब त्यो बेलामा खाजा भात खान जानुभयो क्या खाजा भात खाने भन्ने थाहा छैन अहिले के भन्छन् पिकनिक बुढीहरू पनि जान्छ खान हाम्रो पाला त के त्यो एकवान चामल लिएर गयो गुन्द्रुक लिएर गयो त्यही होइन अहिले जस्तो हुन आरो होइन तर त्यही मिठो हुन्थ्यो अहिले भन्दा त्यसै कारणबाट अब गए खाजा भात खाए अनि जेठ महिना मुन्जारण्य नामगिरीको पहाडमा बस्नुभयो सुन्दरताले पूर्ण भएको ठाउँमा आज यसै जग्गामा रात बसौँ भनेर जेठ महिना गर्मीको समयमा त्यहाँ भोज खानाका लागि तयारी हुनुभयो सारा रमाइलो भयो नाचगान कीर्तन मनन भजन भयो अनि त्यसदेखि पछाडिबाट रात्रिका समयमा लगाइदियो डढेलो शत्रुले अनि डढेलो लगाइसकेपछि लौ मेरो परमात्मा जीवन गाउँबाट बाधा पर्यो कसो गर्ने भनिकन हाकार हुकार चित्कार पर्यो अनि त्यसपछिबाट त्यो डणेलामा परेर संकटको अवस्था प्राप्त भएको खण्डमा लौ न मेरो भगवान अब के गर्ने होला कसो गर्ने होला हाम्रो ज्यान कसरी बचाउने होला भनेर सबैजनाहरू त्रैमाम सारा सम्पूर्ण रुन लागे कराउन लागे हाकार हुकार चित्कार पर्यो। त्यही बेलामा सकल मनोभावनाको विकास गर्नका लागि साक्षात्कार परमात्माले गम्भीर वाणीमा सोच गर्नुभयो अनि जब चारैपट्टिबाट डणेलो आयो के गर्ने भन्दा लो मेरो कृष्ण त्राई भने आँखा चिम्म गर भन्नुभएको थियो भगवानले आँखा त चिम्लिन परिहाल्यो ईश्वर मर्ने बेला भएपछि के उगार्न सकेला र भन्दा होइन त्यसो नभन जब तिमी आँखा चिम्म गर भन्नुभएको थियो त्यही बेलामा डर लाग्दो प्रकारले भगवानले अग्नि पान गर्दै भन्नुहुन्छ फेरि भगवान हाम्रो ज्यान बचाइदिई बसोस् भनेर विन्ती गरिसकेपछि लौ त त्यसो भएको खण्डमा भगवान परमात्माले डणेलो सारिदिनु भयो पारिपट्टि डणेलो चम्काउनु भयो एक दिन आगो पानी गरिदिनु भयो पारिपट्टि डणेलो चम्किएको प्रभुलाई केही नभएको धन्य नारायण धन्य कृष्ण भनिकन प्रभुको धुति विन्ती गरेर वर्षा ऋतु अब प्रारम्भ भयो वर्षा ऋतु पनि सकियो वर्षा ऋतु परिपूर्ण भइसकेपछि महाराज गाईलाई घाँसका निमित्त टाढा लैजान नपर्ने भयो त्यहीँबाट घाँसको व्यवस्था पनि मिल्यो वर्षा ऋतु पनि पूर्ण भयो अब शरद ऋतु दशैं र तिहारको प्रारम्भ हुन आँट्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट महाराज परीक्षित भनेर राजा परीक्षितलाई श्रीमद् भागवतको विषम अध्याय अब कृष्ण भगवान परमात्मा परमेश्वर जगतका नारायणको अत्यन्त प्यार सासँगको वसन्त ऋतु ग्रीष्म ऋतु वर्षा ऋतु समय बितेर अहिले शरद ऋतु प्रारम्भ भएको छ। शरद ऋतु भनेको असोज पनि आयो कार्तिक पनि लाग्यो दशैं पनि आयो तिहार पनि लाग्यो कति रमाइलो हुन्छ असोज कार्तिक छुट्टै हुन्छ नि आकाशमा बादल फाटेको र सारा रमाइलो दिन आएको पिङ खेल्न पाउने अय हेर दङ परेको हो र त भने

एउटा खेलको प्रयोजन गरौं भनेर आज्ञा गरिबक्छु हो, के गर्ने प्रभु भन्दाखेरिमा हामीहरू सारा मिलेर अब रियल सला अर्थात नाच सिक्ने र सिकाउने प्रोग्राम प्रभुले तयारी गर्नुभयो। त्यो नाच गान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण भइसकेपछि बडो रमाइलोसँग नाचे गाए, हरि भजन गरे, प्रार्थना गरे। त्यही बेलामा गाएको गाना हरे कलकल यमुना।

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, यसरी सारा सम्पूर्ण नाच गान कीर्तन मनन भजन इत्यादि भइरहेकै थियो। आज परमात्माको त्यो नाच गान कीर्तन मनन भजनको प्रभावबाट अत्यन्त प्यार मानेर सारा नागरिक समाजहरू अब कृष्णको दर्शन भेट गर्नका लागि सारा गोपिनीहरू आउने कोशिशतिरको विवेक गर्दैछन् भन्ने सम्बन्धको कथा हे सद्यबाट। महाराज परीक्षित, अब यो श्रीमद भागवत महापुराणको दशम स्कन्धको अहिले उत्तरार्धको कथामा कति कथाको वर्णन, पूर्वार्धको कथामा कति कथाको वर्णन विस्तार गरिन्छ भनेदेखि कृष्ण भगवान प्रभु परमात्माले धेरै प्रकारको कामको प्रयोजन गर्दै गर्दै गर्दै जाँदा कृष्ण अति राम्रो नाच्छन् रे भन्ने घरबाट गाउँमा समाचार पुग्यो, खर्गबाट गाउँमा समाचार पुग्यो। लो कृष्ण भगवान त यति राम्रो नाचन रे, जसले गाईले घाँस खान छोड्यो रे, बाछा बाछीले दुध खान छोड्यो रे, चरा चुरुङ्गी उडेर जान नसक्ने भयो रे, लो न दिदी बहिनी के रे जाने होला, कसो गर्ने होला भन्न लाए। कहाँ जाने भन्दा जात्रा जाने थाहा चाहिँ छैन, किन नहुने अगर त के डोको नाम्रो फालेर नि दौडियो आउँदो रहेछ। आखिरको बीचमा अब यात्रा समारोह जात्रा जाने भनेर सारा तयारी भएको, त्यस बेलामा अब कसरी जाने त भन्ने विषयको बारेमा छलफल भएको बेलामा लौ त मेरो महाराज यही किसिमले जाने हो भन्ने निर्णय गरेछन्। कोही गोपिनी सारा सम्पूर्ण जाने हो भनेपछि निर्णय गरेर अब के रे जाने, जान दिँदैनन् नि भनेकी थिएउडीले कोलाई पो जान दिन्छन् त, भागेर जाने। अर्कीले भने लो भाग्नु पर्यो भागौं, रात्रिको समय भएछ, बेलुकाको खाना पिना खाइसकेपछि कसैले बच्चालाई सुताए, कसैले गएर आफ्नो जब सारा सम्पूर्ण जनहरूसँग

भागे कसैले बा आमासँग जब हल्लो गरेर पल्लो गरेर जान्छु भनेर भागे, कसैले सासु ससुरालाई हस अल्लीखेरमा आउँछु बजै मायर हिँडे, कसैले चाहिँ जब यस किसिमबाट बाबु नानु ढोको नानु ढोको च्यौं बाबु च्यौं आमा जात्रा जाने सुर कृष्णको नाच हेर्न, कसैले जब यस प्रभावबाट श्रीमानलाई लो श्रीमान बसिरहनुहोस् भनेर गएको गइछ मरिरह जाना। त्यस कारणबाट सारा सम्पूर्ण पुगे, र सारा आइपुग्यो भन्न आए के रि आयो सारा सम्पूर्ण प्रकारका आफ्नो आफ्नो व्याख्या सारा बताइसकेपछि गङ्गाजीको किनार यमुनाजीको द अत्यन्त सुन्दर कक्षमा आज रिहर्सलको फाइनल गराएर भगवान नाचगान कीर्तन मञ्जन गर्दै हुनुहुन्थ्यो। सारा गोपिनीहरू जम्मा भएर कोहीर बाँधे। त्यतिखेर कृष्ण कस्तो देखि बक्सिएको थियो भनेदेखि रूपमा बलेको शिलामा ढलेको 32 लक्षणले युक्त भएको परम सुन्दर यस्तो कृष्ण देखिसकेपछि गोपिनीहरू भन्छन् दिदी बहिनीहरू मान्छे मात्रै जब राम्रो भने नाचगान कीर्तन मात्रै राम्रो भनेको मान्छे रहेछ अत्यन्त सुन्दरता। अब केरी बोलाउने भनेर गोपिनीहरूले बोलाउन लागे। गाई बाछा गोठाला टन्न रात्रिका समयमा हेरिएको भगवान कृष्णको प्रतिमा गोपिनीहरूले विन्ती गरे कृष्णलाई कस्तो अवतारमा देखेछन् भनेदेखि बर्रा पीटम नटबर बपुयो कर्णयो कर्णिकरम विप्रतपास कनक पविसम वैजयन केम चमलाम रंधन पीणो रदर सुदया पुरयन गोप वृंदरे वृंदारण्यम सुपद रमणाम प्रविशाद गीत कृते। यस्तो प्रकारको सुन्दरताले प्रणवेको स्वरूप देखियो महाराज। लो दिदी बहिनीहरू अब जाउँ भनेर सारा सम्पूर्ण गोपिनीहरू यस किसिमबाट तयारी भए, भगवानको ध्यान गरे, मनन गरे, कीर्तन गरे, प्रार्थना गरे। यी कहाँबाट आयो यतिका गोपिनी किन जान जान लागो कहाँ जान लागेको भन्न लागे। लो मेरो भगवान हामी त हजुर भनेर आएको पो भन्न थाले। त्यसो नगर त्यस्तो कुरो गर्दै नगर। यो प्रभावबाट निर्णय गरिसकेपछि अन्त त गत्वा अब के गर्ने कसो गर्ने भनेर र भगवान कृष्णचन्द्र परमात्माका प्रतिमा साराले दर्शन भेट गर्नका लागि सारा जम्मा भए, गोपिनीहरू सारा जना जम्मा भएर आज कृष्णको दर्शन भेट गर्नका लागि सारा जनहरू जब गोपिनीहरू कन जान लागे बडा आनन्द भयो खुसी राजी भए प्रभुको प्रार्थना गरे। अब त्यतिखेर किन आयौ त भनेर भगवानले भन्दा हामी त हजुर भनेर आएको भनेर विन्ती गर्दाखेरि मान लो लो भइगयो जो जो भयो भयो आजका रात नाच भोलि बिहान घर जाऊ भन्नुभयो भगवानले हप्काउनु भयो तप्काउनु भयो। त्यस अवस्थाका बीचमा गोपिनीले विन्ती गरे कृष्ण भगवानको परमा हरे वृन्दावनमा गाई चराउने कृष्ण काले चोर वृन्दावनमा गाई चराउने कृष्ण काले चोर कति राम्रो कति

रातना चाहिँ भोलि घर जाऊ भन्नुभयो भगवानले। मेरो परमात्मा आजको रात कहिले उज्यालो नहोस् भनिकन गोपिनी नाच गान कीर्तन मनन भजन प्यारसँग गर्दै थिए। छ्याङ उज्यालो भयो, जाऊ घर भन्दा मेरो भगवान केरी जाने, यस्तो छोडेर केरी जाने, धुरु धुरु रुन लागे। अहिले गंगाजीको किनारमा जाम कात्यायनी देवीको भजन गरौं, तीन फेर प्रभुका नाममा स्नान गरौं, एक फेर खाम भनेर गोपिनी जति सारा कात्यायनी मामय भवानी भुवनेश्वरी संसारे सागरे मग्नम दिनम माम करुणाम निधि हे कात्यायनी हे माम माया हे भवानी हे भुवनेश्वरी हाम्रो जब नन्द बाबालाई का छोरा कृष्ण हाम्रो बनाउन देऊ भनेर प्रार्थना गर्न गए गोपिनी। तमाम गए बिहानको नुहाई नुहाए, मध्यान्नको स्नान गर्न लागो। जाडोको महिना, मङ्सिर महिना, ठण्डा जल, अब के गर्ने होला, अब भइगयो, साडी ल्याएको छैन, फेर्ने कुरा छैन, अब नाङ्गी नुहाम भनेर नाङ्गी स्नान गरेछन्। केही बेलामा निर्वाङ्ग स्नान गरिएको बेलामा भगवान परमात्मा गोपिनीहरू अप्पक्कै घर गाछन्, गोपालहरू गाइदिएर कालिन्दीमा आउत म जान्छु भनेर परमात्मा सवारी हुनुभयो र सारा गोपिनीको बीचमा परमात्माले गएर लाल बाल गाई बाछा गोठाला आउँदै थिए, गएर फाइबरका सारा साडी ब्लाउज चोलिया उपर्ण पछ्यौरा सारा लुकाइदिनुभयो भगवानले कदमको वृक्षमा, र मुरलीको रौनक दिनुभएको थियो। दिदी बहिनी लो मध्याहको स्नानमा मुरलीको रौनक आयो, लो हिजो बेलुकाको नटुवा आयो क्यारे भनेर हेर्न भनेर साडी लाउन भनेर गएको, एउटा पाखामा एउटा दसी पनि रहन्छ। दिउँसोमा यो कसले चोर्यो होला, कसैले बगायो होला, कसैले लयो होला, कसैले खायो होला, कसैले के गर्यो होला, लाउन लाउन कहाँको धुरु धुरु धुरु रुन लागे। आखिरमा गएर हेर्दा त पहेँलोपुर रात आमपुर हरि भएर कदमको वृक्षमा प्रभुले झुन्डाइसकेपछि प्यारा गोपिनीहरू बिन्ती गर्दछन्, मेरो प्यारो मोहन हजुरलाई नै पाम भन्नका लागि तीन फेर नहुने एक फेर खाने व्रत बसेको, तर हजुरले साडी लुकाइदिनु बोलाउन प्यारो मोहन चाँडै साडी दिनु पर्यो। यस प्रभावबाट प्रार्थना गरिसकेपछि लौन भगवान चाँडो साडी दिनु पर्यो भनेर बारम्बार गर्न विन्ती गरे, ध्यान गरे, मनन गरे, कीर्तन गरे, बडो प्रेम साथसँग प्रार्थना गरिसकेपछि अन्त गत्वा यसदेखि पछाडिबाट बडा गम्भीर बाणीमा भगवानको भजन मनन कीर्तन इत्यादि सारा सम्पूर्ण भइसकेपछि अनि साक्षात्कार परमात्माको चरणमा अत्यन्त प्रभावकारी ढंगबाट प्रभुले विन्ती गर्नुभयो, लौ त महाराज परीक्षित अब कसो गर्ने हो भनेर बडा गम्भीर बाणीमा परमात्मा कीर्तन मनन ध्यान निधिध्यास इत्यादि सारा सम्पूर्ण परमात्माको प्रार्थना गरेपछि त्यो साडी दि बक्सनु पर्यो भन्दा परमात्माले आउन लैजाऊ भन्नुभयो। अब केरी लाने हामी नाङ्गै छौँ प्रभु मोर्ने हो र भने होइन होइन नाङ्गै छौ र लुगा लाछौ त हामीलाई के थाहा त भन्न लाग्नुभयो। लौन प्रभु बुझी बुझी के बुझ बच्चाको साडी दिनु पर्यो भन्दा आऊ लैजाऊ म गठला काम गाईको गाईले खाइदिन्छ भनेर रक्षा गरिदिएछु आउ लैजा भन्नुभयो। लौन दिदी बहिनीहरू के गर्ने होला, ए प्यारो कृष्ण देऊ न साडी दिँदैनन्, दिने भए देऊ नभएदेखि राजा कंसका रात दरबारमा उज्रो गरेर तिमीलाई पाता कसाएर थुनाइ तिमीलाई जोरिन खोजे बढी भने गोपिनीले जा त्यही रूपले जाने उसले बाटो त्यही हो त्यतै जा भन्नु बोर्न जिस्के मरे कि बोरु फकाएर कृष्ण भगवानलाई आफ्नो बनाऊ भनेर सारा गोपिनी विन्ती गर्न लागे। लौन जाडो भो हरे, लौन जाडो भो, लौन जाडो भो हरे, लौन जाडो भो, पानी भित्र मर्न आँटौ कसो।

0: रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

परमानंदं परमसुखदं केवलं ज्ञानमूर्ति द्वंद्वातीतं गगनसदृशं तत्त्वमसिदिलचं एकं नित्यं विमलचलं सर्वादिसाचीभूतं भावातीतं त्रिगुणरहितं सद्गुरु तुम नमामि भावातीतं त्रिगुणरहितं सद्गुरु तुम नमामि। विक्रम संवत 2083 साल ज्येष्ठ 20 गति बुधवार ज्येष्ठ कृष्ण पक्ष को तृतीया तिथि जून महीना को 3 तारीख 2026 नेपाल संवत 1146। आज को यो शुभ घड़ी में सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज द्वारा प्रसारण होने आध्यात्मिक जागरण कार्यक्रमलाई सुनिरहेका सम्पूर्ण आध्यात्मिक प्रेमी महानुभावहरूमा म महादेव भण्डारीको तर्फबाट कोटिवार नमस्कार प्रणाम स्वीकार होस्। आदरणीय श्रोता महानुभावहरू, आज पनि केही शब्दको सहाराले उपस्थित भएको छु। आज संसारमा भौतिक वस्तुहरूको विश्वास गर्दछन्, आध्यात्मिक के हो भन्ने कुरा कोही बुझ्दछन्, कोही बुझेर पनि अबुझ जस्तै बन्दछन्। आध्यात्मिक नै भौतिक वस्तुको परिपूरक हो, आध्यात्मिक नभइकन भौतिक वस्तुको उत्पत्ति हुँदैन। जस्तै हामी देख्छौ सम्पूर्ण जीवहरू मानवदेखि लिएर जलचर थलचर पंक्षी पशु हरेकको उत्पत्ति भएको छ, प्रलय भएको छ। आखिर यो उत्पत्ति र प्रलयको ऊर्जा शक्ति को हो? हामी प्रकृति भनिदिन्छौं, प्रकृतिको परिभाषा पर भनेको परमात्मा हो, कृति भनेको परमात्माले रचना गरेको देखिने अदृश्य हुने दृश्यमा आउने बन्ने बिग्रने र त्यो कृति हो। त्यो प्रकृति परमात्माले बनाएको कृतिहरूको नामलाई जोडेर कृति पनि प्रकृति भनिन्छ। अर्को प्रकृति आकाश अग्नि वायु पृथ्वी पानी अनेक यी तत्त्वहरूलाई पनि प्रकृति भन्ने गर्छन्। त्यसैले यी सबै रचनाकार परमात्मा हो। जो परमात्मा नभइकन एक मिनट पनि न कोही देख्न सक्छ, न कोही सुन्न सक्छ, न कोही खान सक्छ, न कोही हिँड्न सक्छ, न कोही पदार्थलाई वस्तुलाई समात्न सक्छ। त्यसैलाई कविहरूले भनेका छन् पग बिन चलैन सुनै बिन खाना कर बिन कर्म करै विधि नाना अनन रहित सकल रस भोगी बिनवाणी वक्ता बडयोगी। जुन परमात्मा अविनाशी परब्रह्म निराकार ब्रह्मको स्वरूप छैन, त्यो प्रत्येकमा घटघटवासी रूम रूममा रमेको कणकणवासी वेदान्त स्वामी हो। तर त्यो नभइकन कोही पनि एक मिनट पनि बस्न सक्दैन। त्यसर्थ परमात्मा यिनु भौतिक आँखाले त्यसै देखिँदैन, तत्त्वद्वारा त्रिनेत्र खुलिसकेपछि, ज्ञानरूपी नेत्र खुलिसकेपछि भौतिक वस्तुमा नै आध्यात्मिक परमात्मा देखिन सकिन्छ। प्रत्येक ग्रन्थले इशारा त दियो, गुरु मेरा ज्ञान देवता ग्रन्थ केवल कसौटी, ग्रन्थ त त्यो हुभौ हो कि होइन, गुरूले दिएको ज्ञान सत्य हो कि होइन भन्ने कसौटी हो। जस्तै किताब नहेरेर विद्यालयमा
शिक्षकहरू विद्यार्थीहरूलाई केही शब्द सिकाउनुहुन्छ, सुनाउनुहुन्छ, तर त्यो शब्दको परिभाषा ठिक हो कि होइन भने जब किताबमा विद्यार्थीहरूले हेर्दैनन् र त्यहीको परिभाषा बुझ्दैनन्, त्यसैले किताबको किताबमा उल्लेख भएको पुराणहरूमा उल्लेख भएको जो परिभाषा हो, जो शब्दको अर्थ हो, त्यो बुझ्नको निमित्त समयको सद्गुरूसँग सम्पर्क भएपछि मात्रै त्यसको उत्तर पाइन्छ र फेरि पुराणमा हेर्दा अनि हुबहु आफ्नो मनमा मन पनि बुझ्दछ, मनमा शान्त हुन्छ, जो खोजे सो सही रहेछ। जस्तै भागवत कृष्णचरित्र लेख्ने लेखकले लेखेका छन्, घरका भित्र र बाहिर जुन तरहले देखिन्छ आकाश यहाँ भरमै व्यापक छ उसै तरहले सम्पूर्ण घटघटमा आकाश नाश हुँदैन जुन तरहले भत्किएर घरी हो घरी भरमै ज्ञान पनि उसै तरहले नासुन्न देखै मरी। कै बेला लेखिहाल्यो, अहिले त लेखिया होइन त्यो। आकाश नाश हुँदैन जुन तरहले घर भत्कन्छ, त्यहाँ भित्र र बाहिरको आकाश समाप्त हुँदैन। त्यस्तै किसिमले शरीर मर्दछ, यो जुन अविनाशी प्रवर्म ऊर्जा शक्ति त्रिलोकीनाथ मर्दैन। आत्मा पन्छी भनेर सम्झ मनले यो देह रुख सम्झनु, रुख गिर्दा हुँदी पन्छी मर्दछ भने व्यर्थै छ जसले रुनु। मायाको वशमा मान्छे रुन्छन् तर पन्छी अर्को रुखमा जान्छ, रुख ढलिजान्छ। आत्मा कर्म अनुसारको योनिमा जान्छ अर्थात परमात्मामा विलय हुन्छ। मान्छे माया रूपी संसारमा रुन्छन्, त्यस्तै प्रकारले परमात्मा कहिल्यै मर्दैन। त्रिलोकीनाथ रामको शरीर अहिले छैन, कणकणवासी कृष्ण महु भनी भक्त अर्जुनलाई रणभूमिको मैदानमा जो तत्व ज्ञान दिनुभयो भक्त अर्जुनलाई भगवान कृष्णले, त्यो शरीर कृष्णको अहिले छैन। जुन ऋषि सुखदेवले शंकरजीलाई तत्वज्ञान दियो, न त्यो शंकरजीको शरीर अहिले छ, न ऋषि सुखदेव छन्, न रामलाई तत्वज्ञान दिने ऋषि वशिष्ठको त्यो शरीर छ, न कृष्ण भगवानलाई तत्वज्ञान दिने गुरु शान्तिविनीको त्यो शरीर छ। शरीर र भौतिक शरीर जो लिएर संसारमा अवतरित हुन्छ, त्यो शरीर जरूर आयु अनुसार स्वयं परमात्मा विधाता ईश्वरले दिएको आयु अनुसार त्यो शरीर रहन्छ, अन्तमा त्यो शरीर रहँदैन। त्यसैले संसारमा जति अवतार भए, चाहे त्यो राजाको रूपमा, चाहे त्यो भगवानको रूपमा, चाहे त्यो गुरुको रूपमा, चाहे त्यो ऋषिको रूपमा, जति पनि अवतरित भए तिनका शुभ गर्नेका शुभ इतिहास छन्, अशुभ गर्नेको मानव मात्रका लागि पीड़ा मात्र दिनेको त्यही किसिमको इतिहास छ। त्यसर्थ परमात्मा अविनाशी ईश्वरलाई भौतिक आँखाले पनि देख्नको लागि त्यो जुन परमात्मालाई प्रत्यक्ष चिनाउन सक्ने शक्ति सामर्थ्य भएर अवतरित भएको शरीरधारी सद्गुरूसँग सम्पर्क गरेपछि मात्रै सम्भव हुन्छ, नत्र सम्भव हुन सक्दैन। एक दिन सौनक जी ऋषि अंगिराको आश्रममा पुग्या, जब नम्र अभाव भई ऋषि सौनकले जिज्ञासा राख्या, तब यस्तो कौन होला ऋषिहरू जुन जानिसके यहाँ, अन्य जानुपर्ने यस संसारमा रहँदैन कुनै त्यहाँ। यस्तो कुरा सुन्दा सौनकजीले भन्छन् अंगिरा त्यहाँ, सुनिलेऊ अब सौनक तिमीले भन्छु संक्षेपमा यहाँ।
जसको आदि र अन्त छैन, जसको कोही छैन रूप गुणहरू, जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चिजहरू। आगोले पनि जलाउँदैन जसलाई, पानीले भिज्दैन जो, हावाले पनि उडाउँदैन जसलाई, शस्त्रले काटिन्न जो, भौतिक दृष्टिले देखिन जसलाई, हातले समातिन्न जो। तीन लौ नौ प्रकृति कृतिको सम्पूर्ण शक्ति यही परमात्मा हो। यस्तो पूर्ण शक्ति परमात्मा हरिलाई पहिचान जसले गर्यो, उसै पुरुषले जानकारी पूर्ण पायो, संसार सागर तर्यो। सोही परमात्माको जानकारी भइसके हे सौनक जी यहाँ, सोही भित्र सबै पाइसकेपछि अन्य जान्नलाई त्यहाँ, बाँकी रहँदैन हे सौनक जी, तीनै लोक व्यापक छ जो, सोही जनाई दिए दिएर पार तराउने एउटै सद्गुरु नै हो। त्यसैले एउटै उनले पनि गुरुबाटै नै यो अविनाशी परब्रह्म परमात्माको जानकारी हुन्छ भन्नुभएको छ भने, भागवत देवी भागवत जो पुराण छ त्यसमा यदि कसै विद्वानहरूले जिज्ञासा राखेर पढ्नुहुन्छ भने, देवीले देवताहरूलाई आत्मतत्व ज्ञान दिँदाखेरि ये देवी हजुरलाई हामी कसरी पूजा गरौंला, कसरी ध्यान गरौंला, हजुर कहाँ कहाँ हुनुहुन्छ भन्दाखेरि, म मेरा भक्तजनहरू जहाँ भज्दछन् तिनको हृदयमा मेरो निवास छ, न म कैलाशमा छु न वैकुण्ठ छु, मेरो निवास भनेको मेरा भक्तहरू मलाई भज्दछन्, तिनको हृदयमा पनि मेरो निवास छ, म घटघटवासी हुँ, मेरो आकार रहित छ, निरञ्जन हुँ, आवश्यकता अनुसारको जन्म लिन्छु, जति बेला जब जब भयो धर्मकी हानि, बाढै असुर विरह अभिमानी, तब तब यस धरातलमा एक एक रूपमा म अवतार लिन्छु, त्यो कुरा उल्लेख छ। र मेरो जानकारी यो अविनाशी तत्वको जानकारी केवल सद्गुरुसित मात्रै सम्भव छ, अरूबाट मेरो यो तत्व ज्ञान लिन सक्दैन। अनि यो उल्लेख छ भागवतमा, लेख्ने कविले लेखेका छन्, हामीले कहाँसम्म विचार गरेका छौं। त्यसैले चाहे त्यो भौतिक शिक्षा इन्जिनियरिङ तयार गरौ, डाक्टर साइन्सको विषय लेऊ, चाहे त्यो जुन विषय लिए पनि, अन्ततगत क्याम्पसमा विद्यालयमा भर्ना भएर विद्यार्थीले जब शिक्षकसँग एकाग्र चित्तले सुन्दैन, आफ्नो पाठ्यक्रममा हेर्दैन, तबसम्म त्यो शिक्षकले भनेको, आफ्ना गुरुले भनेको अर्थ पनि पाउँदैन। र गुरु नभई भौतिक शिक्षा पनि, जो आज विश्वमा विज्ञानले एकदम विकास गरेको छ, त्यो विकासको लक्ष्य पनि केवल गुरुकै कृपाद्वारा यो भौतिक विकास पनि भएको छ। जति विद्या हासिल भएको छ, गुरु नभइकन कहीँबाट पनि विद्याको उत्पत्ति हुँदैन भने, आध्यात्मिक शिक्षालाई लिनको निमित्त पनि गुरुकै कृपाद्वारा मात्रै हुन सक्दछ। त्यसर्थ जुन भगवान रामजीले रमे राम भन्ने तत्व ज्ञान पाउनुभयो, त एक दिन श्रीराम प्रभु ऋषि वशिष्ठजीको आश्रममा पुगिसकेपछि दरवाजा खटखट गर्दा, तपाईँ को हुनुहुन्छ भन्दा, मलाई जानकारी छैन, म त्यही पहिचान गर्नको लागि, म को हुँ चिन्नको लागि आएको हुँ, मलाई थाहा छैन। भित्र प्रवेश भए, वार्तालाप हुँदा हुँदा अन्तमा
तपाई रवि राम हुनुहुन्छ र भनेर उनको त्रिकाल जो भूतकाल भविष्य काल वर्तमान अवस्थालाई त्रिकालदर्शीले मात्रै बताउन सक्छन्। किन भन्दा रामका जो पिता थिए ऋषि कश्यप र ऋषि पत्नी अदिति थिए, उहाँले तपस्या गर्दा गर्दा परमात्मा नारायण खुसी भएर आकाशवाणी भएको थियो, आकाशवाणी हुँदा तपाईँ के वरदान माग्नुहुन्छ माग्नुहोस् भन्दा हामीलाई अरू केही पनि वरदान चाहिँदैन, धन चाहिँदैन, वैभव चाहिँदैन, केही पनि चाहिँदैन, केवल हजुर यस पृथ्वीमा राम र सीताको रूपमा अवतरित हुँदा हाम्रो पुत्र बुहारी भइदिएपछि हामीलाई पूर्ण भइगयो, हामी यति मात्रै वरदान माग्ने हो भन्ने शब्द आइसकेपछि वरदान पूर्ण भयो र कश्यप ऋषि राजा दशरथ उनका पिता अजको कुलमा दशरथ भए कौशल देशका राजा कि राजपुत्री राजकन्या कौशल्याको जन्म भयो, उहाँको स्वयंवर हुँदा श्रीराम प्रभुको जन्म भयो। यो सबै कुरा यावत रूपले त्रिकालदर्शी ऋषिलाई जानकारी थियो, तपाईँ त्यसरी जन्मनु भएको हो, तपाईँ वरदानी अवतार हो र तपाईँ यो त्रिलोकी नाथ हुनुहुन्छ भन्ने पूरा तत्व पनि रम्य जो भगवान कृष्णले रामलाई नैनन छेदान्ति ससरानी नैनन देहाती पावक नचाहिनु कल उद्यान्त बन्नु सोचते मारु त यस्तो महु मलाई चिन्न भन्ने जो तत्व ज्ञान दियो त्यो श्रीराम प्रभुलाई पनि गुरूले ज्ञान दियो। त्यस्तै प्रत्येक अवतारका गुरू छन्, गुरु अहिले यस अवस्थामा मात्रै होइन, गुरु परम्परा पहिलेदेखि नै हो, आज मात्रै होइन। त्यसर्थ गुरूबाट नै चाहे त्यो भौतिक शिक्षा चाहे त्यो आध्यात्मिक ज्ञान तत्व ज्ञान गुरूबाट नै तत्व ज्ञान मान्छ र त्रिनेत्र खुल्छ। तब जस्तै प्रकारले कस्तुरी बसे कुण्डलमाही मृग ढुँडे वनमाही यसै घटघटमै ब्रह्म दुनियाँ जाने नै, एउटा मृग आफूमा रहेको त्यो बिना जो अमूल्य औषधि हो त्यसको सुगन्ध लिनको लागि उसले आफूभित्र झाँकेन, घाँसमा खोज्न पुग्यो। एकजना पारगीसँग भेट भयो, तपाईँ के खोज्दै हुनुहुन्छ? प्रत्येक घाँसमा सुगन्ध लिँदै हिँड्दै हुनुहुन्छ, क्याको लागि हो? यो सुगन्धित घाँस खोज्छु म।